शुभ प्रभात। मीडियम वेब को 213.67 मीटर को 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 3 गते, तदनुसार अंग्रेजी महिनाको 17 जून 2026 आज बुधबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यति बेला बिहानीको 6:33 भएको छ र यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनेर बसिरहनु भएका सबै रेडियो प्रेमी श्रोतालाई हार्दिक अभिवादन सँगै न्यानो स्वागत जनाउँदै प्रारम्भ गर्दैछौ हाम्रो प्रातकालीन सेवा यस मंगल ध्वनिसँगै।

राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको छ, पापलाई घृणा गर, पापीलाई होइन। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय स्तुति एवं आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोतालाई आध्यात्मिक अभिवादन सँगै न्यानो स्वागत जनाउँदछौ। श्रोता, अध्यात्मले मानिसलाई चिर शान्ति प्रदान गर्दछ। भौतिक सुख त क्षणिक हुँदछ, मानिसलाई दीर्घ शान्ति पनि अध्यात्मले नै प्रदान गर्दछ। त श्रोता, आउनुहोस् यस प्रातकालीन समयमा सुनौ आध्यात्मिक भजनहरू। त श्रोता, आज हामीले कार्यक्रम भक्ति प्रभातमा लिएर आएका छौं कलाकार संगीता प्रधानको स्वरमा सजिएका भक्तिमय भजनहरू। त श्रोता, आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं यसै भजनबाट।

श्रोता यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभातमा कलाकार संगीता प्रधानको स्वरमा सजिएका भक्तिमय भजनहरू।

श्रोता तिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार संगीता प्रधानको स्वरमा सजिएका भक्ति भजनहरू। आजलाई भने यसै भजनसँगै कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ अब आउँछु आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 पनि 7 बजे यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार 7:05 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको यस केन्द्रबाट। सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडिसमा 7:25 यहाँहरूलाई सुनाउनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार अनि 7:35 लिएर आउनेछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिकिङ। यसै गरी 8 बजे अनि 8:15 प्रस्तुत गर्नेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार 8:30 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको उत्तर पूर्वीय केन्द्र शिलङबाट अंग्रेजी भाषामा पूर्वोत्तर समाचार। यसै गरी 8:40 यस केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला अनि 9 बजे यहाँहरूलाई सुनाउनेछौ केही प्रमुख समाचार। 9:02 लिएर आउनेछौ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली अनि 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। अनि 10 बजे यहाँहरूलाई सुनाउनेछौ यस केन्द्रबाट केही प्रमुख समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तरानी। हजुर श्रोता, यो थियो 10:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। यस बेला बिहानीको 6:55 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र।

सन्देश लिएर हजुर श्रोता सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डेन मेलेडिसको पर्खाईमा बसिरहनु भएका सबै श्रोतालाई यस कार्यक्रममा हार्दिक अभिवादन साथै न्यानो स्वागत जनाउँदछौ। आजको प्रथम कोशेली लिएर आएका छौं सन् 1968 बनिएको चलचित्र दोरास्तेबाट राज खोसलाद्वारा निर्देशित प्रस्तुत चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए राजेश खन्ना, मुमताज, बलराज सानी, प्रेम चोपड़ा, बिन्दु आदि। श्रोता, यो चलचित्र त्यसबेलाको बक्स अफिसमा निकै नै चर्चित भएको थियो। यस चलचित्रका गीतहरूमा संगीत भरेका थिए लक्ष्मीकान्त प्यारेलालले। त श्रोता आउनुहोस्, यहाँहरूलाई यसै चलचित्र अर्थात दो रस्तेका गीत सुनाइरहेछौ कलाकार मोहम्मद रफीको स्वरमा।

श्रोता यहाँहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडीजमा। यस्तै सदाबहार गीतहरू सुनाउने क्रममा यहाँहरू समक्ष अघिल्लो गीत प्रस्तुत गर्न लागिरहेका छौं सन् 1969 बनिएको चलचित्र आराधनाबाट। श्रोता चलचित्र आराधनाको निर्देशन शक्ति सामन्तले गरेका हुन् भने यस चलचित्रका गीतहरूमा संगीत भरेका हुन् एसडी बर्मनले। यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए शर्मिला ट्यागोर, राजेश खन्ना, सुजित कुमार, फरिदा जलाई, अभि भट्टाचार्य, अशोक कुमार आदि। त श्रोता यहाँहरूलाई यसै चलचित्र अर्थात आराधनाको गीत सुनाइरहेछौ कलाकार मोहम्मद रफी अनि आशा भोसलेको सुमधुर स्वरमा।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा SIR अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बियालोहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
5: छोटो विश्रामपछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। यहाँहरूले सुनिरहनु भएको छ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडिसमा। कार्यक्रममा अघिल्लो गीत सुनाउन लागिरहेका छौं सन् 1969 बनिएको चलचित्र प्रिन्सबाट। चलचित्र प्रिन्सका निर्देशन लेक टण्डनले गरेका हुन्। यस चलचित्रका गीतहरूमा संगीत शंकर जयकिशनले भरेका हुन् भने यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए सामी कपूर, वैजन्ती माला, अजित, राजेन्द्रनाथ आदि। त श्रोता, यहाँहरूलाई यसै चलचित्रको गीत सुनाउन लागिरहेका छौं कलाकार लता मंगेशकरको आवाजमा।

श्रोता कलाकार लता मंगेशकर अनि मत्रीको रफीको सुमधुर स्वरमा रहेको यस गीतसँगै आजलाई भने कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूजन एआईआर मोबाइल एपमा पनि सुन्दै हुनुहुन्छ। श्रोता अब भने समय भएको छ समाचारको र यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाइरहेछौ नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: अनि हो समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हिज जी सेभेन शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधित गर्नुहुँदै अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमाथि जोड दिनुभएको छ। जी सेभेन शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। यमुना नदीको पुनरुत्थानका लागि किसाउ बाँध परियोजनामा छवटा राज्यबीच सहमति भएको छ। आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। अनि श्रीलंकामा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज भारत ए ले अफगानिस्तान ए को सामना गर्नेछ। खेल बिहान 10 बजे शुरू हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज फ्रान्समा भएको जी सेभेन शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधन गर्नुभयो। विषय थियो नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकता। विदेश मन्त्रालयले रिपोर्ट गरे अनुसार सत्रको क्रममा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो भारतले सदैव मानवतालाई प्राथमिकता दिएको छ, जुन अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन, ग्लोबल बायो फ्यूएल गठबन्धन, मिशन लाइफ र मातृत्व लागि एक रूख अभियान सहित भारतको नेतृत्वमा गरिएका पहलहरूमा प्रतिविम्बित हुन्छ। उहाँले यो पनि भन्नुभयो भारतले शताब्दीदेखि वासुदेव कुटुम्बकमको दर्शनलाई पालना गर्दै आएको छ, जसले गर्दा प्राकृतिक प्रकोपको समयमा पहिलो प्रतिक्रियाकर्ता बनेको छ। श्री मोदीले श्रीलंकामा चक्रवात, अफगानिस्तानमा भूकम्प, मोजाम्बिकमा बाढ़ी र जमैकामा आदि बेरीको समयमा भारतको सहयोगको बारेमा छलफल गर्नुभयो। श्री मोदीले भन्नुभयो कि सर्वजन हिताय सर्वजन सुखायको मन्त्र वित्तीय समावेशीकरण, स्वास्थ्य सुरक्षा, डिजिटल पहिचान, प्रविधि मार्फत जनताको सशक्तिकरण र महिला नेतृत्वमा विकासलाई प्रबन्धन गर्न धेरै प्रभावकारी भएको छ। प्रधानमन्त्रीले अझ भन्नुभयो अन्तर्राष्ट्रिय साझेदारी दिने र लिने सिद्धान्तमा नभई एकता र समतामूलक साझेदारीको भावनामा आधारित हुनुपर्छ। उहाँले भन्नुभयो अन्तर्राष्ट्रिय कानूनको सम्मानको कमी अन्तर्राष्ट्रिय एकताको लागि सबैभन्दा ठूलो बाधा हो। फ्रान्सको एभियामा जी सेभेन शिखर सम्मेलनको अवधि प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौं देशहरूका नेताहरूको साथ द्विपक्षीय बैठकहरू गर्नुभयो। उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मर र संयुक्त अरब अमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गरी व्यापार, निवेश, ऊर्जा, रक्षा र प्रौद्योगिकी समेत विभिन्न क्षेत्रहरूमा सहयोग बढ़ाउनमाथि चर्चा गर्नुभयो। प्रधानमन्त्री मोदीले केन्याका राष्ट्रपति विलियम रूटो, मिस्रका राष्ट्रपति अब्देल फतह अल सिसी, जापानकी प्रधानमन्त्री सानाए ताकाइची र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग पनि भेट गर्नुभयो। उहाँले यी देशहरूका साथ सम्बन्धहरूलाई अझ बलियो बनाउन तथा विभिन्न क्षेत्रहरूमा सहयोग बढ़ाउने प्रतिबद्धता दोहोर्याउनुभयो। सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। यस बैठकमा सबैको नजर रहेको छ भारत जी सेभेन शिखर सम्मेलनमा सहयोगी देशको रूपमा सामेल रहेको छ। श्री मोदी र श्री ट्रम्प बीच पछिल्लो बैठक गत वर्षको फरवरीमा अमेरिकामा भएको थियो। आजको भेटमा दुई पक्षहरूको बीच कैयौं क्षेत्रहरूमा आपसी सहयोगलाई बलियो गर्न तथा आपसी हितको क्षेत्रीय र वैश्विक मुद्दाहरूमा पनि व्यापक चर्चा हुने सम्भावना रहेको छ।
1: इस सम्मेलन में भारत की मौजूदगी पूरी तरह रणनीतिक है। कई G7 अर्थव्यवस्थाएं जिस तरह से बदलती भू राजनीतिक परिस्थितियों और सप्लाई चेन की चुनौतियों का सामना कर रही हैं, वे अब भारत को सिर्फ एक बड़े उपभोक्ता बाजार के रूप में नहीं देखती हैं। आज के परिप्रेक्ष्य में नई दिल्ली ग्लोबल मैन्युफैक्चरिंग महत्वपूर्ण खनिजों और तकनीकी नवाचार के लिए एक बेहद भरोसेमंद और आधारभूत भागीदार के रूप में उभरा है। भारत के दृष्टिकोण से यह G7 शिखर सम्मेलन अपने राष्ट्रीय हितों और ग्लोबल साउथ की प्राथमिकताओं को आगे बढ़ाने का एक अहम अवसर है। नई दिल्ली का मुख्य जोर व्यापार, नवाचार और मजबूत सप्लाई चेन में गहरे सहयोग पर है, और यह ऐसे समय में हो रहा है जब दुनिया सक्रिय रूप से विश्वसनीय आर्थिक भागीदारों की तलाश कर रही है।
0: प्रधानमन्त्री मोदी आज जी सेभेनको एक अन्य सत्रमा पनि सहभागी हुनुहुनेछ। यसको विषय सबैको लाभको लागि सन्तुलित समावेशी र टिकाऊ आर्थिक विकासको पुनः आरम्भ रहेको छ।

यूरोपीय संघ परिषद का अध्यक्ष एंटोनियो कोस्टा र यूरोपियन कमिशन की अध्यक्ष फान्डेर येन को साथ त्रिपक्षीय बैठक गर्नुहुनेछ। उहाँले जर्मन चान्सलर फेडरिक मर्ज को साथ पनि बैठक गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKaohsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। G7 देशहरूले भारत लगायत धेरै देशहरूसँग विश्वभरि स्वास्थ्य विकास सहयोग सुदृढ गर्न पहल गर्नेछन्। अफ्रिकी देश कंगो र युगाण्डामा पुनः फैलिरहेको इबोला प्रकोपसँग जुध्न संयुक्त कदम चाल्न G7 नेताहरूले अपील गरेका छन्। भारत, इजिप्ट, केन्या र दक्षिण कोरियाले पनि यसलाई समर्थन गरेको छ, जसमा संक्रमित ट्रेसिङ, सीमा निगरानी र समुदायको सहयोग लिने समावेश छ। सबै सदस्यहरूले इबोलाको खोप परीक्षण र उपचारको विकासमा सहयोग गर्ने वाचा गरेको छ। G7 ले क्यान्सरको उपचार खोज्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ। G7 देशहरूले कमजोर देशहरूलाई मदत गर्न र बलियो आर्थिक वृद्धि हासिल गर्न विकास र लगानी वित्तमा अन्तर्राष्ट्रिय सहयोगको लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा झुग्गी बस्तीहरूको पुनर्वासको समीक्षा बैठक गर्नुभयो। उहाँले भन्नुभयो कि दिल्ली स्लम र जेजे क्लस्टर पुनर्वास र पुनर्वास नीति 2026 अन्तिम रूप दिइसकेको छ र चाँडै अधिसूचित गरिनेछ। श्री शाहले 5 जेजे क्लस्टरहरूको पुनर्स्थापनाको लागि 45 दिनभित्र टेण्डर जारी गर्न अधिकारीहरूलाई निर्देशन पनि दिनुभएको छ। यमुना नदीको पुनरुत्थानका लागि किसाउबाद परियोजनामा 6 राज्यबीच सहमति भएको छ। यिनमा हिमाचल प्रदेश, दिल्ली, उत्तर प्रदेश, उत्तराखण्ड, हरियाणा र राजस्थान सामेल रहेको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा हिज नयाँ दिल्लीमा भएको बैठकमा यस्तो सहमति भएको हो। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै 6 राज्यबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि किसाउ परियोजनामा मन्त्री परिषदको स्वीकृति लिने जनाएको छ। सहमति अनुसार परियोजनाको 90% राशि केन्द्र सरकारले दिनेछ, बाँकी 10% राशि 6 राज्यले मिलेर वहन गर्नेछ। आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। एजेन्सीले सामाजिक सञ्जाल पोस्टमा भनेको छ कि ठगी गर्नेहरूले 21 तारीकमा हुने परीक्षाको प्रश्नपत्र साझा गरे बापत टेलिग्राममा च्यानलहरू सञ्चालन गरिरहेका छन्। एजेन्सीले कुनै पनि पुनर्परीक्षा प्रश्नपत्र लीक नभएको स्पष्ट पारेको छ र एनटीएले महानिर्देशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ, जसमा उहाँले देशमा टेलिग्राम एप किन अस्थायी रूपमा निलम्बन गरिएको छ भन्ने व्याख्या गरिएको छ। श्री सिंहले मीडियालाई भन्नुभयो एनटीए एक दुर्व्यवहारमुक्त परीक्षा प्रक्रिया सुनिश्चित गर्न प्रतिबद्ध छ र सबै प्रश्नपत्रहरू सुरक्षित राखिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले ऐतिहासिक इस्टर्न फ्रन्टियर राइफललाई चाँडै पुनर्जीवित गरिने 1000 भन्दा बढ़ी गोर्खा युवाहरूलाई सेनामा सामेल गरिने घोषणा गर्नुभएको छ। नवनिर्वाचित मुख्यमन्त्रीलाई भव्य स्वागत गर्न हिज दार्जीलिङ जिल्लाको खरसाङमा एक जनसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको रक्षाका लागि गोर्खा सैनिकहरूको वीरता र बलिदानप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो। श्री अधिकारीले घोषणा गर्नुभयो कि राज्य पुलिस फोर्समा चाँडै भर्ती खोलिनेछ, जसको ठूलो संख्यामा गोर्खा युवाहरूको लागि रोजगारीको अवसर सृजना गर्नेछ। उहाँले भन्नुभयो कि राज्य भर्तीमा कम्तीमा 30% सीटहरू महिलाहरूको लागि आरक्षित हुनेछ। तेलंगानामा मुख्यमन्त्री ए रेवन्त रेड्डीले केन्द्रीय मन्त्री जी किशन रेड्डीलाई पत्र लेखेर हैदराबाद मेट्रो चरण 2 परियोजनाको छिट्टो स्वीकृतिको माग गर्नुभएको छ। उहाँले केन्द्र सरकारलाई परियोजनाको लागि आवश्यक स्वीकृति र ऋणको जारी गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्रीले राज्य सरकारले सबै आवश्यक शर्तहरू पूरा गरेको बताउनुभयो। श्री रेड्डीले पत्रमा यो पनि उल्लेख गर्नुभएको छ कि यदि स्वीकृतिमा थप ढिलाइ भयो भने राज्य सरकार आफ्नै स्रोत र संस्थागत ऋण मार्फत परियोजना अगाडि बढ़ाउन तयार छ। श्रीलंकामा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज भारत ए ले अफगानिस्तान ए को सामना गर्नेछ। खेल बिहान 10 बजे शुरू हुनेछ। तिलक वर्माको नेतृत्वमा रहेको भारतीय टोलीले श्रृंखलामा अहिलेसम्म एउटा मात्र खेल जितेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हिज G7 शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधित गर्नुहुँदै अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमाथि जोड़ दिनुभएको छ। G7 शिखर सम्मेलनको क्रममा

0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। यमुना नदीको पुनरुत्थानका लागि किसाओ बाँध परियोजनामा छवटा राज्यबीच सहमति भएको छ। अनि आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। श्रोता, आज पर्यो 17 तारीक जून। हजुर, र आज पनि थुप्रै थुप्रै घटनाहरू घटेका छन् र समय खेर नपालेर आजको दिनकै कुरा गर्दै हामी एउटा दिवस बारे जानकारी गराउन चाहन्छौ। त्यो हो वर्ल्ड डे टू कम्ब्याट डिजर्टिफिकेशन एण्ड ड्राउट। सुक्खा या त भनौ खडेरी एवं मरूस्थलीकरण नियन्त्रण गरिने आज वैश्विक दिवस हो। यसैबारे अब हामी श्रोता समक्ष छोटो जानकारी राख्न चाहन्छौ। हजुर श्रोता, बंजरपन या त भनौ मरूस्थलीकरण भनेको कुनै पनि सुक्खा या त अर्धसुक्खा स्थान हो जहाँ कुनै पनि उत्पादन नै हुँदैन या त फेरि हरियाली नै रहँदैन। कुनै स्थानको बन्जर हुनु पछाडि मानवीय गतिविधिहरू र जलवायु परिवर्तन विशेष कारण हुन्। जमीन बन्जर हुनु या त मरूभूमि तुल्य हुनु भनेको कुनै मरूभूमि क्षेत्रमा वृद्धि हुनु होइन, यो कुनै पनि स्थानको बन्जर हुनुलाई भनिन्छ जहाँ कुनै पनि चीजहरू उब्जाउन सकिँदैन। यसो हुनुको कारण विश्वमा रहेका कुल जमीनका 1/3 भाग सुक्खा जमीनको रहेको छ, जो अत्यधिक अतिक्रमण र अनियमित जमीनको प्रयोगले यो 1/3 जमीनको भाग बन्जर या त भनौं मरूभूमि तुल्य हुने जोखिम बढ़ेको छ। गरीबी, राजनैतिक अस्थिरता, वनजंगलको कटाई, खराब सिंचाई प्रणाली आदि जस्ता अनेकौं कारणहरूले गर्दा जमीनको उर्वरक शक्तिको नाश हुँदै गएको छ। एक आँकड़ा अनुसार विश्वभरिमा 25 करोड़ व्यक्तिहरू प्रत्यक्ष रूपले यस जमीनको बन्जर हुने या त भनौं मरूभूमि तुल्य हुने कारणले जमीनको उर्वर शक्ति हराउँदै गएर प्रभावित भएका छन् भने विश्वका 100 देशहरूका 1 अरब व्यक्तिहरू जोखिममा परेका छन्, जसले गर्दा मानिसहरू आफ्नो ठाउँ छोडेर पलायन गर्ने संख्याहरूमा दिनौदिन वृद्धि हुँदै गएको छ। किनभने जमीन बन्जर भएपछि अन्न बाली नै उब्जन छोडेपछि खानाको समस्या देखा परेको छ, गरीबी जस्ता समस्याहरूमा वृद्धि हुँदै गएको छ। एक आँकड़ा अनुसार 15 वर्षको अन्तरालमा यस्तो पलायन गर्नेहरूको संख्या जहाँ वर्ष 2000 लगभग 17 करोड़ थियो भने 2015 यो संख्या बढ़ेर लगभग 24 करोड़ पुगिसकेको छ।

0: हुनुहुन्छ श्रोता, अब कुरा गरौं जन्मको।
1: हजुर, 1887 मालवा मध्यप्रदेशमा जन्मेका हुन् मध्यप्रदेश राज्यकै भूतपूर्व मुख्यमन्त्री कैलाशनाथ काटजू। उनी बहुप्रतिभाको धनी थिए, जसले कैयौं पुस्तकहरूको रचना पनि गरेका छन्। भारतको स्वतन्त्रता संग्राममा पनि उनको विशेष योगदान थियो। 1903 डिब्रुगढ़ आसाममा जन्मेका हुन् प्रसिद्ध साहित्यकार, स्वतन्त्रता सेनानी र फिल्म निर्माता ज्योति प्रसाद अग्रवाल। उनी बहुआयामी र विलक्षण प्रतिभाले सम्पन्न व्यक्ति थिए। उनी एक गायक, नाटककार, कथाकार, गीतकार, पत्र सम्पादक, संगीतकार सबै थिए। मात्र 14 वर्षको उमेरमा उनले सोनित कुवरी नाटकको रचना गरेर असमिया साहित्यलाई समृद्ध गरेकी थिइन्। उनले नै पहिलो असमिया फिल्म पनि बनाएकी हुन्। ज्योति प्रसाद अग्रवालको सबै रचनाहरू असमको सरकारी प्रकाशन संस्थाले 4 खण्डहरूमा प्रकाशित गरेको थियो। यसमा 10 नाटक, लगभग यति नै कथाहरू, एक उपन्यास, 20 भन्दा अधिक निबन्ध र 359 गीतहरूको संकलन छ, जसमा प्राय असमिया भाषामा लेखिएको छ भने 3-4 हिन्दी गीत पनि रहेको छ र केही नाटक अंग्रेजीमा लेखेकी छिन्। उनको मृत्यु 17 जनवरी 1951 भएको हो। प्रत्येक वर्ष उनको पुण्यतिथिमा असम सरकार शिल्पी दिवसको रूपमा पालन गर्दछ। यो दिन असममा सार्वजनिक छुट्टी हुँदछ। त आज उनको जन्मदिनमा हामी सम्झना गर्न चाहन्छौ। यसरी नै जन्मको कुरा गर्दा 1973 भारतीय टेनिस खेलाड़ी लिएण्डर पेसको जन्म गोवामा भएको हो। आजकै दिन 1996 अटलान्टा ओलम्पिकमा काश्य पदक जितेर भारतलाई ओलम्पिक पदकको बाटो खोलेका थिए। उनलाई 1966 राजीव गान्धी खेलरत्न पुरस्कार तथा 2001 पद्मश्रीले पनि सम्मान जनाएको थियो। 1986 भारतीय मोडल र अभिनेत्री लिजा हेडेनको जन्म भएको थियो आजकै दिन भने। 1980 वेनस इभोनी स्टार विलियमको जन्म आजकै दिन भएको। उनी अमेरिकी टेनिस खेलाड़ी हुन्।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं विगतमा आजको दिन घटेका घटनाहरूबारे। सर्वप्रथम भारतको प्रसंगमा कुरा गरौं। 1756 नवाब सिराजुद्दौलाले 50,000 सिपाहीहरू लिएर कलकत्ता आक्रमण गरेर आफ्नो अधीनमा लिएको थियो। 1824 आजको दिन ब्यूरो अफ इण्डिया अफेयर्सको स्थापना भएको थियो भने 1839 आजको दिन लर्ड विलियम बेनेटिक तत्कालीन भारतका गवर्नर जेनरलको मृत्यु भएको थियो।
1: 1917 महात्मा गान्धीले साबरमती आश्रमको हृदय कुञ्जमा आफ्नो निवास बनाएका थिए।
0: 1862 1856 1862 तत्कालीन भारतमा गवर्नर जेनरल साथै भाइसरोय रहनुभएका लर्ड चार्ल्स जोन क्यानिङको निधन भएको थियो।
1: 1928 तत्कालीन उडिसाको रत्न भनिने सामाजिक कार्यकर्ता राजनैतिक चिन्तक र कवि पण्डित गोपाबन्धु दासको निधन भएको थियो।
0: 1991 आजको दिन मरणोपरान्त पूर्व छैटौं प्रधानमन्त्री राजीव गान्धीलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरिएको थियो।
1: 2008 देशमा विकसित हल्का लड़ाकू विमान तेजसको बेंगलोरमा सफलतापूर्वक परीक्षण गरिएको थियो।
0: 1950 आजको दिन भारतको लागि सातौं पल्ट टेस्ट म्याच खेल्ने क्रिकेटर सैयद वाजिर अलीको निधन भएको थियो भने आजको दिन 1965 प्रसिद्ध अभिनेता मोतीलालको निधन भएको थियो।
1: हजुर श्रोता, विश्वमा आजको दिन घटेका घटनाहरूबारे कुरा गर्न पर्दा
0: 1944 आजको दिन आइसल्याण्ड डेनमार्कबाट स्वतन्त्र भएको थियो। 1967 आजको दिन रिपब्लिक अफ चाइनाले आफूहरूले सफलतापूर्वक थर्मो न्यूक्लियर वेपनको परीक्षण गरेको बताएका थिए।
1: 1799 नेपोलियन बोनापार्टले इटलीलाई आफ्नो साम्राज्यमा सामेल गरेका थिए भने 1885 फ्रान्सको उपहार स्टेच्यू अफ लिबर्टी न्यूयोर्कको बन्दरगाहमा पुगेको थियो।
0: हजुर, 1987 आजको दिन संसारमा एउटै मात्र रहेको डस्की सीसाइड स्प्यारोको मृत्युपछि यस प्रकारको प्रजाति संसारबाटै लोप भएर गएको थियो। 1991 आजको दिन दक्षिणी अफ्रिकाका सदनले जनसंख्या पंजीकरण अधिनियमलाई जन्मदै दक्षिणी अफ्रिकीहरूलाई विभिन्न वर्गमा विभाजन गर्ने भन्दै खारेज गरिदिएका थिए, जसले अपार्थाइड लज अर्थात रंगभेद नियम पनि भनिन्छ।
1: 1963 अमेरिकी सुप्रिम कोर्टले स्कूलहरूमा बाइबलको आवश्यक पठनमाथि रोक लगाएको थियो भने 1970 सिकागोमा पहिलोपल्ट किडनी प्रत्यारोपणको अपरेशन भएको थियो।
0: हजुर, 2008 चीनमा लगातार आएको वर्षाको कारण 12 प्रान्तहरूमा 169 जनाको मृत्यु भएको थियो। 2008 कुरा गर्दा आजको दिन प्रथम पल्ट क्यालिफोर्नियामा समलिङ्गीहरूको विवाह सम्पन्न भएको थियो।
1: 1999 विश्वकप सेमी फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको बीच म्याच टाई भएको थियो। ग्रुप चरणमा रन रेट राम्रो हुनको कारण अस्ट्रेलिया फाइनलमा पुगेको थियो।
0: 2008 कुरा गर्दा श्रोता, आजको दिन मानव अधिकार समूहले इरानमा 18 वर्ष मुनिका 177 जनालाई मृत्युको सजाय दिएको खुलासा गरेको थियो। 2012 आजको दिन फ्रान्समा सोसियलिस्ट पार्टीले बहुमत ल्याएर चुनाव जितेको थियो।
1: हजुर, 2004 मंगल ग्रहमा पृथ्वीको चट्टानहरूसँग मिल्ने ढुंगा प्राप्त भएको थियो।
0: 2015 आजको दिन साउथ क्यारोलिनाको चार्ल्सटनको इमान्युएल एएमई चर्च अघि एक 21 वर्षीय बन्दुकधारीले जताततै गोली चलाउँदा 9 जनाको मृत्यु भएको थियो। 2015 नै आजको दिन युनाइटेड स्टेटको ट्रेजरीले अलेक्जाण्डर ह्यामिल्टनको नक्सा भएको डलरबाट त्यो फोटो हटाउने कुराको घोषणा गरेका थिए। यसै गरी वर्ष 2018 आजको दिन इभान दुग्बे कोलम्बियाका राष्ट्रपति निर्वाचित भएका थिए। 2018 वर्षौंदेखिको मेसिडोनियाको नाम बदलिएर नर्थ मेसिडोनिया राख्ने विषयमाथि आजको दिन ग्रीस र मेसिडोनिया बीच एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको थियो। 2019 आजको दिन इजिप्टका पूर्व राष्ट्रपति श्री मोहम्मद मोर्सीको काइरोको एउटा अदालतमा साक्षात्कारको समय अकस्मात मृत्यु भएको थियो।
2: श्रोता, 17 जुन 2020 दिन अरूणाचल प्रदेशमा माछाको नयाँ प्रजातिको खोज गरिएको थियो, जसको नाम स्किजोथोराक्स सिकुसिरोमेन्सिस राखिएको थियो। यो माछा दुई नदी सिकु अनि सिरमको संगम स्थलमा पाइएको हुनाले यस माछाको नाम सिकुसिरोमेन्सिस राखिएको हो। माछाको यस नयाँ प्रजातिको खोज जवाहरलाल नेहरू कलेज पासीघाटका डिपार्टमेन्ट अफ जुलोजीका प्रमुख तथा एसोसिएट प्रोफेसर डाक्टर केशव कुमार झाले गरेका थिए।
0: 17 जुन 2021 दिन चाइनाले सेन्जाउ 12 अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठाएको थियो। यस सेन्जाउ 12 अन्तरिक्ष यानको सहयोगले 3 जना चीनी अन्तरिक्ष यात्रीहरूलाई सफलतापूर्वक अन्तरिक्षमा स्थित स्पेस स्टेशनमा पुर्याएको थियो। श्रोता, यो थियो देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारी पछि अब रमाइलो गरौं एउटा गीत सुनेर।

0: श्रोता कार्यक्रम प्रणाम सिक्किम सुनिरहनु भएको छ। आगामी 21 जूनको दिन अन्तर्राष्ट्रिय योग दिवस पालन गरिन गइरहेको छ र त्योभन्दा अघि आजदेखि हामीले श्रृंखलाबद्ध रूपमा योग अनि प्राणायामबारे जानकारी गराउन लागिरहेका छौं।
1: नमस्कार श्रोता, आज हामी माझ स्टुडियोमा हुनुहुन्छ पतञ्जली योग समिति सिक्किम शाखाको पूर्व जिल्ला प्रभारी अनि विशेष गरी यहाँलाई हामी योग शिक्षक भनेर चिन्छौं, यहाँ हुनुहुन्छ गणेश छेत्री, र आजदेखि हामी यहाँबाट श्रृंखलाबद्ध रूपमा श्रोताहरूलाई जानकारी गराउनेछौ योगको सम्बन्धमा, प्राणायामको सम्बन्धमा। त गणेशज्यू, तपाईँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत, अभिवादन,
2: धन्यवाद।
1: र विशेष गरेर आजको दिन हामी श्रोताहरूलाई पनि जानकारी गराउन चाहन्छौं कि यो प्राणायामद्वारा, योगाद्वारा विभिन्न रोगहरूको अहिले उपचार भएको छ। एकदम यो जसले प्राणायाम गर्दैछन्, जसले योगहरू गर्दैछन्, उनीहरू एकदमै स्वस्थ भएको है प्रमाणहरू पनि प्रशस्तै छ। र कतिवटा अब कठिन बिमारीहरू पनि यसरी योगद्वारा राम्रो भएको हामीले उदाहरणहरू पाएका छौं र यसै सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन चाहन्छौं। र यो प्राणायामको थुप्रै थुप्रै प्रकारहरू हामीले सुनेका छौं, यसले विभिन्न रोगहरूको निदानको काम पनि गर्छ भनेका छन् है। र प्राणायाम कस्तो, कति प्रकारको हुन्छ?
2: प्राणायाम सबै मिलाएर जम्मा 8 प्राणायाम छ, 8 प्रकारको। एकैसाथमा गरिने प्राणायाम अन्तमा छ, त्यो 3 हुन्छ, त्यसलाई एकैसाथमा गरिन्छ। 5 प्राणायाम अलग अलगै गरिन्छ।
1: र यो विशेष गरेर अब प्राणायामको समय भनेपछि बिहानको समय,
2: बिहानीको
1: हजुर कति बेलाको समय चाहिँ ठिक होला
2: प्राणायामको लागि? उत्तम समय त 4 सुरु हुन्छ, ब्रह्म मुहूर्त भनिन्छ, जुन चाहिँ ब्रह्म बेला, बिहानको स्वच्छ हावा, कुनै प्रकारको धुवा हुँदैन, धुलो हुँदैन, कुनै साउन्ड हुँदैन, त्यतिखेरको समयलाई ब्रह्म बेला भनिन्छ। त्यस ब्रह्म बेलामा गरिएको प्राणायाम अति बेसी फाइदा हुन्छ। 6 भन्दा अझै ढिलो गरेर सुरु गर्दा फाइदा चाहिँ कम्ती हुन्छ, तर हुन चाहिँ अवश्य फाइदा थोरै भए तापनि फाइदा उहाँहरूले लिन सक्नुहुन्छ।
1: र सुरुवात कसरी गर्ने?
2: यसलाई शुरू गर्दा बिहान हामी सर्वप्रथम उठ्छौं, एउटा दैनिक समयलाई फिट गर्नुपर्छ हामीले बिहान उठ्ने। हिजो आजको सुविधा, धेरै प्रकारको सुविधाहरू छ हामीसँग, सबै जनासँग मोबाइलको व्यवस्था छ र त्यसमा अलार्म फिट गर्ने, आफूलाई कतिखेर सुयोग पर्छ, 5:30, 4 त्यतिखेर आफू पहिला त्यसको अलार्मको साथमा आफू उठ्ने, दैनिक एक टाइमै राख्नुभयो भने अति उत्तम हुन्छ। बिहान उठिन्छ, उठे पश्चात सर्वप्रथम त हामी बाहिर जाने, आफ्नो पेट सफा गर्ने, मुखहरू पखाल पुखुल पार्ने, यी सम्पूर्ण कामहरूबाट फुर्सद भएर कमसे कम 2 मन तातो पानी पिएर त्यस पछाडि अलिकति हावामा बिहान हामी निक्लिने बाहिर, र खुला जग्गा, हामीलाई योग प्राणायाम गर्नको लागि खुला जग्गाको आवश्यकता पर्छ। यदि जग्गा कमी छ भने रूमभित्र गर्नु परेमा खिड्कीहरू खोलेर बिहान शुरू गरिन्छ प्राणायाम। सर्वप्रथम हामीले शुरू गर्दा अलिकति कमरी 5 जति हामी शरीरलाई हिट गर्नुपर्छ, त्यसलाई भनिन्छ जगिङ। हामी बाहिर घुमेर टहलेर पनि त्यसलाई गर्न सक्छौं। अति उत्तम चाहिँ के हुन्छ भने हामीले हाम्रो आफ्नै घरमा, बरन्डामा होस् या छतमा होस् वा आँगनमा होस् कहीँ होस्, त्यहाँ अलिकति शरीरलाई हिट गर्ने, अलिक

0: जगिङ गर्ने, शरीर तताउने, जब खुन प्रशस्त मात्रामा शरीरमा दौडिन थाल्छ त्यस पछाडिबाट हाम्रो योगको प्राणायामको सुरु हुन्छ।
1: हजुर, र प्रथम प्राणायामको सुरु चाहिँ कुन चाहिँ बाटो हुन्छ?
0: सबैभन्दा पहिलो गरिने प्राणायामलाई भनिन्छ भस्त्रिका प्राणायाम।
1: हजुर,
0: भस्त्रिका प्राणायाम श्वासलाई लामो तान्ने, लामो छोड्ने। प्रकृतिमा भएको बिहानको फ्रेस हावालाई हामी सम्पूर्ण आफ्नै शरीरले मात्र तानोस् भने जस्तो गरेर हामीले पूरा त्यसलाई नाकद्वारा भित्र तान्नेछौँ र त्यही नाकद्वारै हामी त्यस हावालाई बाहिर निकाल्छौँ। त्यसलाई भनिन्छ भस्त्रिका प्राणायाम।
1: त्यो बेला मुख चाहिँ बन्द गर्नु पर्छ,
0: मुख चाहिँ बन्द भएको हुनुपर्छ,
1: नाकले सास तानेर
0: नाकैले छोड्नुपर्छ। जति लामो समय लगाएर तानिन्छ उति नै समय लगाएर यसलाई बाहिर निकालिन्छ। र यस अगाडि जुन चाहिँ हामी जगिङ गर्छौं, हामीले जगिङ पूर्ण रूपले गरेको छौं भने त्यो जगिङबाट हाम्रो शरीर त्यसै नै लामो सास तानिन्छ, स्याहा स्याहा भएको हुन्छ। त्यो स्याहा स्याहा भएको नै हाम्रो एक प्रकारको भस्त्रिका सुरु भनिन्छ त्यसलाई। त्यहीँबाट नै सुरु हुन्छ भस्त्रिका प्राणायाम र त्यसैलाई क्रमबद्धसँगले लामो गर्ने, अझै लामो छोड्ने, यसलाई भनिन्छ भस्त्रिका प्राणायाम।
1: यसो गर्नाले यसको फाइदा?
0: भस्त्रिका प्राणायाम हामीले बिहान 4 बजे, 4:30 बजे, 5 बजे गरेको भस्त्रिका प्राणायामले हाम्रो शरीरको सम्पूर्ण पार्ट्समा, सबै अङ्ग अङ्गमा चाहिँ फ्रेस हावा या त अक्सिजन पुग्छ र हाम्रो शरीर ताजा हुन्छ र हाम्रो मन पनि फुर्ती हुन्छ। बिहान यति गरेपछि हामी यदि दिनमा हामी 5-6 घण्टा मात्रै काम गर्न सक्ने क्षमता छ भने अझै 2-4 घण्टा त्यस बिहान गरेको भस्त्रिकाले बढाउने कोसिस गर्छ, त्यसले फाइदा पुर्याउँछ। हामी दिउँसो गलेको अनुभव हुँदैन हामीलाई। यति नै हाम्रो भस्त्रिका प्राणायामको पहिलो फाइदा चाहिँ त्यही हुन्छ।

मायाको आवाज कति मिठो हुन्छ नि है श्रोता, टाढा रहँदा पनि न्यानो अनुभूति भइरहने, बस यस्तो अनुभूति, यस्तो न्यानो अनुभूति हुनलाई प्रेममा विश्वास हुन अनिवार्य छ। प्रेम विश्वासमा अडिएको हुनुपर्छ। जब प्रेम विश्वासमा अडिन्छ नि सबै कुराहरू नै सुन्दर र रमाइलो देखिन्छ। हजुर श्रोता, यहाँहरूको जीवनमा पनि यस्तै यस्तै रमाइलो, सुन्दर र सार्थक प्रेम बाँचिरहेकै छ भन्ने हामी विश्वास गर्दै यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार रविन शर्माको आवाजमा।

0: यो सुन्नुहोस्लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौं निरोग बनौं. यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौडेल. र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 मा सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय पुनः याद राख्नुहोस्. आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171. सूचना पूरा भयो.
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ.
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोता कलाकार महेश सेवाको स्वरमा रहेको यस मिठो गीतसँगै आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोकको आवाज सुन्नुहोस्। आजको मुख्य समाचार। सिक्किमको दुई दिने आधिकारिक भ्रमणमा रहनु भएकी भारत सरकारकी सूक्ष्म साना तथा मझौला उद्यम एवं श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेले हिजो ईपीएफओ गान्तोकको भ्रमण गर्नुभयो अनि एमएसएमई डीएफओ गान्तोकको वार्षिक सफलता प्रतिवेदन 2025-2026 को अनावरण गर्नुभयो। त्यसपछि उहाँले स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियमको भ्रमण गर्नुभयो। आज रानीपुलमा प्रगति पथ यात्रामा भाग लिने उहाँको कार्यक्रम रहेको छ। जोरथाङको डाँडागाउँ स्थित वार्ड नम्बर 3 अवस्थित श्री सत्य साई निलयम मन्दिरमा ठूलो आगलागीको घटना भएको छ, जसले गर्दा पूजा स्थलको भित्री भागमा व्यापक क्षति पुगेको छ। आगलागीको सही कारण अज्ञात छ र सम्बन्धित अधिकारीहरूद्वारा यस विषयमा अनुसन्धान भइरहेको छ। दुर्भाग्यपूर्ण घटनाप्रति व्यक्तिगत रूपमा आफ्नो चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यस कठिन समयमा सबै सम्भव सहयोग र सहयोगको आश्वासन दिनुभएको छ। राज्यको पर्यटन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिमा सिक्किम पर्यटनलाई गोवामा आयोजित इण्डिया टुडे पर्यटन सर्वेक्षण र पुरस्कार 2026 प्रतिष्ठित मोस्ट इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन बेन्ड्स नियर जुलुक सिक्किम पुरस्कारबाट सम्मानित गरिएको छ। पुलिस महानिर्देशक र पुलिस महानिरीक्षकहरूको सम्मेलनको क्रममा जारी निर्देशनहरूको पालना गर्दै पीएम राहत योजना अन्तर्गत सड़क सुरक्षा, आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली र दुर्घटना लाभ सम्बन्धी मंगन चालक संघका लागि एएसपी मंगनको नेतृत्वमा मंगन पुलिस चौकीमा एक जागरूकता सत्र आयोजना गरियो। पोषण 2.0 अन्तर्गत पोषण भी पढ़ाई भी सम्बन्धी 5 प्रशिक्षण कार्यक्रमको उद्घाटन दिन हिजो गेजिङ ग्रामीण परियोजनाद्वारा पर्यवेक्षकहरू, आँगनवाड़ी कार्यकर्ताहरू र अधिकारीहरूको उत्साहजनक सहभागितामा सफलतापूर्वक आयोजना गरिएको थियो। कानूनी मौसम विज्ञान एकाई र सिक्किम सरकारको खाद्य तथा नागरिक आपूर्ति विभागको उपभोक्ता संरक्षण प्रकोष्ठद्वारा उत्तरी सिक्किमको जोंगुको बीएसी पासिङदाङमा हिजो उपभोक्ता जागरूकता कार्यक्रम आयोजना गरिएको थियो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब भने पालो भएको छ कार्यक्रम चित्रांजलीको। हजुर श्रोता, केही पुराना पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर हामी उपस्थित भइसकेका छौं भने आकाशवाणी गान्तोक सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा न्यानो स्वागत गर्दै आजको बसाईको पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र शोलेबाट कलाकार किशोर कुमार अनि मन्ना डेको आवाजमा।

श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको गीत थियो चलचित्र कहोना प्यार हे बाट कलाकार लक्की अलीको आवाजमा र यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र सिर्फ तुमबाट कलाकार उदित नारायणको स्वरमा।

0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौं निरोग बनौं. यस योग विषय अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल. र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय पुनः याद राख्नुहोस्. आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111. सूचना पूरा भयो.
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ.
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: श्रोता कलाकार कुमार सानु अनि अल्का यज्ञको आवाजमा रहेको यस गीतसँगै आजलाई भने कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानीको 9:30 भएको छ र अब प्रस्तुत छ कार्यक्रम स्वस्थ सल्लाह।
1: नमस्कार श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रममा। श्रोता, स्वास्थ्यसँग सम्बन्धित विविध जानकारी दिने क्रममा आज हामी जानकारी गराउनेछौ योग बारे। योग के हो, योगका फाइदाहरू के कस्ता रहेका छन्, योगले के कस्ता समस्याको समाधान गर्न सक्छ, यस बारे जानकारी गराउनेछौ। किनकि श्रोता, प्रत्येक वर्ष 21 जूनको दिनलाई विश्वभरिमा अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने गरिन्छ र आज हामी योगले स्वास्थ्यमाथि पुर्याउने लाभ बारे जानकारी गराउन गइरहेका छौं र जानकारी दिन भनी आज हामीले हाम्रो स्टुडियोमा निम्ति आएका छौं योग प्रशिक्षक जगन्नाथ निरौलाजीलाई। जगन्नाथ सर, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: हजुर, नमस्कार।
1: जगन्नाथ सर, हामी सबैले योग भन्ने कुरा निकै नै सुनेका छौं है। 2015 यो अझ झन चर्चामा आएको कुरा हो है। यो हामी जान्न चाहन्छौ कि योग भन्नाले हामी के बुझ्न सक्छौं, के हो यो योग?
2: योग चाहिँ एउटा जीवन सरल सहज अनि शान्तिसँग जिउने एउटा कला हो, एउटा साधना हो।
1: हजुर,
2: जुन साधनाका द्वारा चाहिँ हामीले जीवनलाई सरल बनाउन सक्छौ, सहज बनाउन सक्छौ। हामीले दैनिक जीवनमा हामीले योगा गर्यौं भनेदेखि हाम्रो जीवन चाहिँ सरल सहज अनि शान्तिपूर्ण जीवन जिउन सकिन्छ।
1: हजुर, अब यो योग गर्नुपर्ने चाहिँ आवश्यकता किन रहेको छ है, यसले चाहिँ के कस्तो लाभ पुर्याउन सक्छ?
2: खासै चाहिँ भन्नुपर्ने योग चाहिँ गर्न आवश्यकता हो सबैलाई।
1: हजुर,
2: कतिजनालाई योग गर्न मनपर्छ, कतिजनालाई योग गर्न मन पर्दैन, तर म के भन्छु भन्दाखेरि योग गर्नु चाहिँ अति आवश्यक हो।
1: हजुर,
2: हाम्रो यो जीवनमा योग गर्नु अति आवश्यक हो। किन भनेदेखि चाहिँ अघि तपाईँलाई मैले भने हामीले जीवनलाई सरल बनाउनु छ, सहज बनाउनु छ, कुनै काम पूर्ण बनाउनु छ, शान्तिपूर्ण जीवन बिताउनु छ, स्वास्थ्य जीवन बिताउनु छ, रोगमुक्त जीवन बिताउनु छ भनेदेखि हामीले चाहिँ पहिलेदेखि योग गर्नु चाहिँ अति आवश्यक।
1: अब कतिको मनमा यो पनि हुन सक्छ है जगन्नाथ सर, कि म त एक्सर्साइज गर्दैछु तर योग गर्नु चाहिँ किन पर्ने?
2: यो चाहिँ धेरैजनाको मनमा छ।
1: हजुर,
2: किनभनेदेखि चाहिँ कतिजनाले म त एक्सर्साइज गरिरहेको छु, घरमा काम गरिरहेको छु, मलाई त योगा गर्नु पर्दैन होला भन्दा, तर यसमा चाहिँ के छ भन्दाखेरि एक्सर्साइज गर्नु भनेको फाल्टै हो, योग गर्नु भनेको फाल्टै हो। अब एक्सर्साइज भनेको चाहिँ घरमा गरिन्छ, यसमा आफ्नो काममाथि ध्यान दिन्छ, यसमा श्वास प्रश्वासमा ध्यान दिँदैन। हामीले काम कुन कामलाई कति छिटो गर्नुपर्ने त्यसलाई मात्रै हामीले ध्यान दिन्छौँ,
1: मसललाई बेसी ध्यान,
2: मसल मस्कुलर एक्सर्साइज हुन्छ। तर योगामा चाहिँ के छ भन्दाखेरि हामीले योगा गर्दाखेरि श्वास प्रश्वासलाई ध्यान दिएर अनि व्यायाम गर्छौ, हामीले चाहिँ हाम्रो शरीरलाई सम्झेर हामी योग गर्छौ। तर एक्सर्साइजमा चाहिँ हामीले कामलाई सम्झिन्छौँ, कामलाई सम्झिँदाखेरि श्वास प्रश्वासमा हामीलाई ध्यान दिँदैनौँ। तर मुख्य कुरो चाहिँ के छ भन्दाखेरि योगामा चाहिँ श्वास प्रश्वासलाई ध्यान दिनु पर्ने हुन्छ।
1: हजुर, कतिले हुन सक्छ जगन्नाथ सर हाम्रो यो कुराकानी सुनेर योग गर्ने भनेर अठोट गर्न सक्छ नै, गरेका पनि होलान्, तर कसरी गर्ने भन्ने कुरा चाहिँ थाहा छैन। योग गर्दा चाहिँ के कस्तो चिजहरूको ध्यान दिनुपर्छ, कसरी प्रारम्भ गर्न सक्छन्, यसबारे पनि जानकारी गराइदिनुहोस् न।
2: अब जसलाई योग गर्न इच्छुक हुनुहुन्छ, इच्छुक व्यक्तिहरूले जो निरोगी हुनुहुन्छ, जसमा कुनै रोग छैन,
1: हजुर,
2: उहाँहरूले चाहिँ के छ भनेदेखि तपाईँहरूले चाहिँ दैनिक बिहान ब्रह्म मुहूर्तमा उठ्नुपर्छ। सबैभन्दा ठूलो चाहिँ योग गर्नुभन्दा चाहिँ पहिला चाहिँ जान्नुपर्छ हामीले कुन समयमा योग गर्नुपर्छ।
1: हजुर हजुर,
2: ब्रह्म मुहूर्त भन्छ। ब्रह्म मुहूर्त भनेको चाहिँ सूर्य उदय हुनुभन्दा अगाडिको समयलाई ब्रह्म मुहूर्त भन्छौँ। यो समयमा उठेर हामीले शौचहरू गरेर, बाहिर टोयलेटहरू गरेर, क्लियर गरेर, खाली पेट भएर एउटा राम्रो स्थानमा, या त चौरमा होस्, या त कोठा छ भन्दाखेरि वेल भेन्टिलेटेड रूम भन्छ, हावाहरू स्वच्छ हावा आउने जग्गामा हामी बसेर चाहिँ एउटा म्याट ओछ्याएर, योगा म्याट ओछ्याएर, अनि लुगाहरू पनि हामीले ट्र्याक सुटहरू लगाएर, फ्लेक्सिबल लुगाहरू लगाएर चाहिँ हामीले चाहिँ योगा स्टार्ट गर्न सक्छौ।
1: हजुर,
2: अब कसैले युट्युबतिर देखेर योगा गर्न सक्नुहुन्छ, कसैले टिभीतिर हेरेर योगा गर्न सक्नुहुन्छ, त्यो त एउटा स्वस्थ व्यक्तिले गर्न सक्ने कुरा हो। तर यसमा पनि मुख्य कुरो चाहिँ के छ भन्दाखेरि कुनै पनि व्यक्तिको परामर्श नलिकन, कुनै गुरुजीको परामर्श नलिकन, इन्स्ट्रक्टर या डाक्टरको परामर्श नलिकन चाहिँ भव्य रूपमा योगा गर्नु चाहिँ अलिकति सहज हुँदैन। किनभनेदेखि चाहिँ योगामा चाहिँ एडभान्टेज पनि हुन्छ, डिसएडभान्टेज पनि हुन्छ। कतिजनालाई कुन योगा गर्न सहज छ, कतिलाई कुन योगा गर्न विसहज छ, कतिजना रोगीहरू हुन सक्छन्, जस्तै हार्टको पेसेन्टहरू भए, है हार्टको पेसेन्टहरूलाई कुन योगा आसनाहरू नगर्नुपर्ने आसना पनि हुन सक्छ जुन कुरो चाहिँ हामी युट्युबतिर हेरेर टिभीतिर हेरेर दैनिक गर्छौँ किन त्यहाँ त कन्भर्सेसन हुँदैन त्यहाँ सोध्दैन त्यसले गर्दाखेरि मुख्यत म के भन्न चाहन्छु भने जसलाई यस्तो इच्छा छ उहाँहरूले चाहिँ योग गुरुलाई सोधेर योगाको इन्स्ट्रक्टरलाई सोधेर या योग जान्ने डक्टरहरूलाई सोधेर मात्रै योग सुरु गर्नु चाहिँ उचित हुन्छ या त हाम्रो आयुष अस्पतालमा म योगा इन्स्ट्रक्टर छु है त्यहाँ आएर परामर्श गरेर मलाई यस्तो यस्तो योगा गर्न इच्छा छ मलाई सिकाइदिनुहोस् मलाई तालिम दिनुहोस् या मैले कुन कुन योगा गर्दाखेरि चाहिँ मलाई फाइदा छ भनेर उहाँहरूले आएर सोझै सम्पर्क गरेर त्यहाँबाट ज्ञान लिएर गएर चाहिँ घरमा गर्न सक्नु
1: दैनिक रूपले घरमा गर्न सक्नुहुन्छ यो चाहिँ कति दिनको ट्रेनिङ दिनुहुन्छ
2: यस्तो ट्रेनिङ भनेर त्यस्तो छैन उहाँहरू एक आउनुपर्छ आइसकेपछि उहाँहरूको कन्डिसन हेरेर कोही रोगी हो भनेदेखि रोगको आधारमा हेरेर चाहिँ हामीले त्यहाँ सिकाउँछौँ निरोगी हो भनेदेखि चाहिँ निरोगीहरूलाई चाहिँ एउटा फिजिकल्ली फिट हुनका लागि स्वास्थ्य रहनको लागि के योगा गर्नुपर्छ कुन कुन योगा गर्नु उचित छ उसको अनुसारले त्यो हामीले तालिम दिन्छौँ हुन सक्छ त्यो तालिममा उसलाई दुई दिन चार दिन लाग्न सक्ला या कसैलाई एक दिन दुई दिन सिकिसकेपछि उसले दैनिक घरमा
1: गर्न सक्छ सरले भन्नुभयो कि जो रोगी छन् उहाँहरूको लागि चाहिँ कुनै आसन गर्न सकिन्छ कुनै चाहिँ सकिँदैन भन्नुभयो है कि यसमा जसरी रोगीको कुरा उठ्दा चाहिँ कि यसमा आयु सीमा पनि सीमित छ कि यति वर्ग उमेरकाहरूले चाहिँ गर्न सक्छन् यतिका उमेरकोहरूले गर्न सक्दैनन् वृद्धजनहरूले गर्न सक्छन् सक्दैन यस्तो पनि केही सीमा छ आयु सीमा
2: यस्तो आयु सीमा भनेर त छैन
1: हजुर
2: अब बालपनदेखि लिएर आठ वर्षदेखि लिएर उमेर गरेर वृद्ध अवस्था सुनमा योगा गर्न सकिन्छ अब रोगीको कुरामा हेर्नु हो भनेदेखि चाहिँ वृद्ध अवस्थाकै रोगी होस् या यौवन अवस्थाकै रोगी होस् रोगको अवस्था हेरेर व्यक्तिको अवस्था हेरेर र रोग हेरेर चाहिँ उहाँहरूलाई गर्न सक्ने योगा गराउन सकिन्छ
1: हजुर सरले आसनहरूको कुरा गर्नुभयो है अघि कुन यो आसन गर्न सकिन्छ सकिँदैन भनेर हामी आसन र प्राणायाम भनेर योगमा सुन्ने गर्छौँ यिनीहरू चाहिँ के हो
2: खासै आसन भनेको चाहिँ तपाईँको व्यायाम हो
1: हजुर
2: व्यायाम भन्छ आसन भन्छ
1: हजुर
2: प्राणायाम भनेको चाहिँ तपाईँको ब्रिदिङ एक्सर्साइज हो अनि अर्को छ ध्यान भन्छ मेडिटेसन
1: हजुर
2: अब आसन भनेको चाहिँ आसन गर्दाखेरि चाहिँ हामीले फिजिकल्ली फिट हुन्छौँ
1: हजुर
2: अब प्राणायाम गर्दाखेरि फिजिकल्ली फिट मेन्टल्ली पनि फिट अनि प्राणायामदेखि लिएर तपाईँको मेडिटेसन गर्दाखेरि फिजिकल्ली मेन्टल्ली फिट हुन्छौँ हामी
1: हजुर यो जुन प्राणायामको पनि कुरा गर्नुभयो आसन त जुन भन्नुभयो तपाईँले रोगीहरूले चाहिँ लिमिटेसन हुन्छ कि कुनै गर्न सक्छन् सक्दैन प्राणायाममा पनि त्यस्तै हो
2: त्यस्तो छ कतिवटा प्राणायाम छ जुन प्राणायाम चाहिँ हामीले जुनसुकै रोगीलाई गराउन सकिँदैन
1: हजुर
2: एउटा तपाईँलाई इक्जाम्पल दिनु पर्दाखेरि तपाईँको कपालभाती प्राणायाम छ
1: हजुर
2: कपालभाती प्राणायाम हामी हाई प्रेसरको व्यक्तिलाई र हार्टको हृदय रोगीहरूलाई हामी रिकमेन्ड गर्दैनौँ उहाँहरूलाई गराउन बेसी सक्दैनौँ उहाँको अवस्था हेरेर हामीलाई गराउँछौँ
1: हजुर अब दैनिक रूपमा है जसले भर्खर भर्खर प्रारम्भ गरेका छन् के कस्ता आसनहरू गर्न सक्छन् स्वस्थ व्यक्तिहरू जो छन् जो गर्न चाहन्छन् उहाँहरूले चाहिँ कस्तो आसन कस्तो प्राणायाम गर्न सक्छन्
2: अब जो व्यक्ति प्रारम्भमा आसन गर्न चाहन्छ या योग गर्न चाहन्छ ती व्यक्तिहरूलाई चाहिँ हामी सूक्ष्म व्यायाम भन्छौँ
1: हजुर
2: धेर थोर सूक्ष्म व्यायाम छन् जसले चाहिँ जोइन्ट्सको मुभमेन्ट भन्छ मेजर जोइन्ट्सको मुभमेन्टहरू हुन्छ है त्यो सकिसकेपछि हामीले चाहिँ सूर्य नमस्कार एउटा यस्तो आसन छ जसमा बाह्रवटा स्टेप छन् सूर्य नमस्कार गराउन सक्छौँ जस्तै वज्रासन गराउन सक्छौँ यो वज्रासन के को लागि भने तपाईँको लागि डाइजेसनको लागि वज्रासन गराउँदाखेरि पनि कोही एक व्यक्तिहरूले नगर्न सक्ने छ जस्तै पाइल्सको कन्डिसन भएकाहरूलाई वज्रासन गराउन सकिँदैन अनिदेखि तपाईँले गएर हामी मकरासन गराउन सक्छौँ त्यहाँदेखि सर्वाङ्गासन गराउन सक्छौँ सभासन गराउन सक्छौँ अब सभासन गराइसकेपछि चाहिँ अब रोग नभएको व्यक्ति हो भने त्यसलाई चाहिँ हामीले प्राणायामहरू पनि गराउन सक्छौँ त्यसमा जस्तै अनुलोम विलोम प्राणायाम भयो भस्त्रिका प्राणायाम भयो कतिमा कपाल भाँती प्राणायाम पनि गराउन सक्छौँ तपाईँको मैले भने प्रेसरहरू केही छ कपाल भाँती प्राणायाम भयो त्यहाँदेखि तपाईँको भ्रामरी प्राणायाम भयो अनि मेडिटेसन यी चाहिँ मुख्यहरू यी चाहिँ बेसिक भन्छ बेसिक योगामा मुख्य जान्नुपर्ने कुरा
1: अब योगमा खानपानको पनि केही ध्यान राख्नुपर्ने हुन्छ
2: अवश्य योगमा चाहिँ खानपानको चाहिँ ध्यान दिनुपर्ने हुन्छ एउटा योगी बन्नका लागि एउटा योग गर्नको लागि चाहिँ सात्विकी खाना खानुपर्छ सत्वगुणी भन्छ सात्विकी होइन अनि त्यहाँदेखि हल्का खाना खानुपर्छ अनि त्यहाँदेखि बेलुकाको खाना जुन हुन्छ एकदम लाइट खाना खानुपर्छ पानीहरू खानुपर्छ फ्रुट्सहरू भन्छ फलहरू खानुपर्छ. यी सबै खाना खाएर मात्र योगीले जस्तो जस्तो अन्न त्यस्तै मन भन्छ. जस्तो हामीले अन्न खायौँ त्यस्तै मन हुन्छ. शान्त मन हुने खालको अन्न खानुपर्छ. राजसिक खाना खानु भएन, तामसिक खाना खानु भएन. राजसिक र तामसिक खाना यदि खायौँ हामीले भनेदेखि चाहिँ हाम्रो एउटा शरीर र मन पनि तामसिक हुन्छ र योगप्रति हाम्रो ध्यान दिँदैन.
1: हजुर, योग गरिसकेपछि के कस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ, के कुराहरू चाहिँ गर्नु हुँदैन, के कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ?
2: अब विशेष गरी मैले भने खानामा बेसी ध्यान दिनुपर्ने.
1: हजुर,
2: एक नम्बर कुरो दैनिक उठ्ने एउटा समय हुन्छ, त्यो चाहिँ मैले भनिहालेँ, ब्रह्म मुहूर्तको समय बिहान छिटो उठ्नुपर्छ.
1: हजुर हजुर हजुर.
2: उसापान भन्छ, पानी खानुपर्छ, चियाहरू कम्ती, किनभने अहिले हाम्रो वृहत रूपमा मान्छेलाई ग्यास्ट्रिकको प्रब्लम छ भनेको बिहान उठ्यो,
1: चिया
2: खायो, दुधको चिया खायो, होइन टी, अब भन्छ होइन ब्याक टी भन्छ, ब्याक टी भयो, ब्ल्याक टी खायो भने त बरु त्यही बरु ठिकै हुन्छ. तर त्यहाँ व्हाइट टी खाँदाखेरि के हुन्छ भन्दाखेरि दुधको खाँदाखेरि बिहानी ग्यास्ट्रिक भइहाल्छ. त्यो भएपछि मान्छेलाई के हुन्छ सोच्नुहोस्, बिहानी ग्यास्ट्रिक भएको मान्छे उठेपछि त्यसलाई टोयलेट पनि क्लियर हुँदैन,
1: कन्स्टिपेसन
2: हुन्छ. कन्स्टिपेसन यदि भइसकेपछि त्यसको सारा दिन नै बिग्रिन्छ, उसलाई केहीमा मनै लाग्दैन. योगा गरौँ भने मनै छैन, अन्त खानामा पनि मन हुँदैन. त्यस्तो व्यक्तिले दिनभरिमा केही गर्न सक्दैन, अफिसको काम पनि गर्न सक्दैन, घरको काम पनि केही गर्नु सक्दैन. दिनभरि उसले लेजीपन, अब एकदम एक प्रकारको बिमारी
1: हुन्छ.
2: त्यसले गर्दाखेरि बिहान उठेर सर्वप्रथम चाहिँ हामीले पानी खानुपर्छ. पानी खाएपछि जसलाई कन्स्टिपेसनको प्रब्लम छ टोयलेट पनि क्लियर
1: हुन्छ.
2: एउटा जाने एउटा रुटिन हुनुपर्छ मान्छेहरूको, टोयलेट जाने रुटिन, खाना खाने रुटिन. त्यसले गर्दाखेरि सुत्ने रुटिन, उठ्ने रुटिन, खाने रुटिन एउटा मिलायो भनेदेखि चाहिँ के हुन्छ भने मन पनि ठिकमा आउँछ र सदाचारी भन्छ नि. अन्त सदाचारी हुँदाखेरि चाहिँ योग गर्ने एउटा समय निकालेर चाहिँ उसले दैनिक गर्यो भने आज गर्यो, भोलि गर्यो, पर्सि गर्यो, उसलाई योग गर्ने अति मन
1: हुन्छ. हजुर, अब योग गरिसकेपछि है के कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ, के कुरा चाहिँ गर्नु हुँदैन?
2: अब योग गर्दाखेरि चाहिँ यस्तो छ, योग गरिसक्यौँ, योग गरिसकेपछि कमसे कम आधी घण्टासम्म चाहिँ खाना खानु हुँदैन. हेभी मिल भन्छ, हेभी मिल खाना खानु भएन. अनि बाथिङ भन्छखेरि आधी घण्टासम्म फुल बडी बातचित गर्नु हुँदैन, किनभने त्यो समयसम्म योगाले गरेको जति पनि सकारात्मक क्रियाहरू हुँदै जान्छ, फिजियोलोजीको चेन्जेस हुँदै जान्छ, त्यो आधी घण्टासम्म हुन्छ.
1: आधी घण्टासम्म हुन्छ, त्यसले गर्दा चाहिँ तपाईँले नुहाउनु भएन र खानु भएन. अब समस्याहरूकै कुरा गरौँ है जगन्नाथ सर, जसरी अब बढ्दै गरेको समस्या, स्ट्रेस भयो, हाइपरटेन्सन तपाईँले कुरा गर्नुभयो, डायबिटिजको छ, मोटोपनको छ, है यस्तो समस्याहरूको समाधान के योगमा छ?
2: यसको निर्मूल चाहिँ हामी भन्न सक्दिनौ.
1: हजुर,
2: निर्मूलै चाहिँ गर्न सक्दिनौ, तर यसको समाधान यसलाई एउटा लेभलमा ल्याउने, चाहिँ हाम्रो योगामा छ. किनभने अब स्ट्रेस भन्नुभयो तपाईँले, अहिलेको दैनिक जीवनमा सबैलाई स्ट्रेस छ, स्ट्रेस नभएको व्यक्ति छैन. कसैलाई 10% होला, कसैलाई 20% होला, कसैलाई 2% होला, कसैलाई 50% पनि स्ट्रेस छ. अनि हामी अहिलेको यो रफ्तारमा चाहिँ हामी स्ट्रेस चाहिँ सहनै सक्छौँ. पहिलाको व्यक्तिहरूले चाहिँ अब कति पनि टेन्सनहरू, स्ट्रेसहरू लिन सक्थे, दबाउन सक्थे र साधना गर्न सक्थे, हामी अहिले सक्दैनौँ. त्यसले गर्दा यो स्ट्रेस भयो, यो डायबिटिज भयो, होइन यो हाइपर टेन्सनहरू भयो, यिनीहरूका लागि पनि योगाहरू छ, योगा आसनहरू पनि छ, प्राणायामहरू छ, जसको द्वारा हामी दैनिक गर्यौँ भनेदेखि, दैनिक यसको अभ्यास गर्यौँ भनेदेखि त्यसलाई कन्ट्रोल गर्न सक्छौँ.
1: पहिला स्ट्रेसको बारेमा सोच्छु, कुन चाहिँ आसन तपाईँ हाम्रो श्रोताहरूलाई भन्नुहुन्छ गर्नुपर्ने हुन्छ, प्राणायाम के कस्तो भन्नुहुन्छ स्ट्रेसको लागि भन्दा?
2: अब स्ट्रेसको लागि हामीले गर्नु पर्दाखेरि चाहिँ हामीले जस्तै सूर्य नमस्कार हामी गर्न सक्छौँ, सर्वाङ्गासन गर्न सक्छौँ, सक्नेले शीर्षासन गर्न सक्छ, होइन? अनि प्राणायाममा चाहिँ तपाईँले अनुलोम विलोम प्राणायाम, भस्त्रिका प्राणायाम, अनि तपाईँले भ्रामरी प्राणायाम, यी प्राणायामहरू अनि यसका साथ साथमा हामीले ध्यान मेडिटेसन चाहिँ हामीले दैनिक रूपमा गर्नुपर्ने.
1: स्ट्रेसको लागि यसै गरी हाइपरटेन्सनको लागि,
2: हाइपरटेन्सनको लागि पनि हामीले धेरैवटा आसनहरू गर्न सक्छौँ. तर यो हाइपरटेन्सनको लागि चाहिँ अब व्यक्तिलाई पहिला हेर्नुपर्छ,
1: उसको
2: कन्डिसन कस्तो छ. जस्तै ताडासनहरू हामीले गराउन सक्छौँ,
1: होइन?
2: त्यहाँदेखि तपाईँले मैले भने भुजङ्गासनहरू भए, होइन, मकरासन भरे, सवासनहरू भए, यी आसनहरू हामी गराउन सक्छौँ. साथसाथमा अनुलोम विलोम प्राणायाम भए, अनि भस्त्रिका प्राणायाम भए, कपालभाती चाहिँ हामीले गराउन सक्दैनौँ. त्यहाँदेखि भ्रामरी प्राणायाम, मेडिटेसनहरू हामी गर्न सक्छौँ. तर हाइपरटेन्सनको व्यक्ति र हार्टको प्रब्लम्स भएको व्यक्तिलाई एकखेप हेरेर मात्रै हामी कुन कुन आसना गर्नुपर्छ भन्न सकिन्छ। सोझै अब मैले यहाँ जति पनि आसन भने उहाँहरूलाई लाग्ला नलाग्ला त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ एकखेप सम्पर्क गरेर आसन गरेको चाहिँ ठिक
1: ठिक होला। हजुर, जति पनि हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ, जगन्नाथ सर जो हाम्रो योग प्रशिक्षक पनि हुनुहुन्छ, उहाँले भन्नुभएको कुरालाई अवश्य पनि ध्यान राख्नुहोस्। सोझै उहाँले भन्दैमा चाहिँ आसन र प्राणायाम चाहिँ गर्न चाहिँ नथानुस्, पहिला आफ्नो स्वास्थ्यलाई देखाउनुहोस्, त्यसपछि मात्र त्यो आसन र प्राणायामहरू चाहिँ गर्नुहोस्।
2: हजुर,
1: अब यसै गरी अब मोटोपनका पनि शिकारहरू बेसी भइरहेका छन्, मोटोपनलाई चाहिँ कसरी योगले
2: मोटापनको लागि पनि धेरैवटा आसना छन्। अब हेर्नुहोस्, मोटापनको लागि भनेर एउटा व्यक्तिलाई योग गर्नु भन्न पनि सक्दिनँ, किनभने मैले अघि भनिहालेँ मोटापनको साथ साथमा त्यो व्यक्तिलाई हाइपरटेन्सन
1: पनि हुन सक्छ। हजुर,
2: त्यो व्यक्तिलाई मधुमेह
1: डायबिटिस
2: पनि हुन सक्छ।
1: हजुर,
2: बीच बीचमा अब के छ अरू उसको शारीरिक समस्याहरू, अरू सानोतिना समस्याहरू छन्, त्यो समस्यालाई एक खेप चाहिँ देखाएर परामर्श गरेर चाहिँ उहाँ गर्न सक्नुहुन्छ। अब यसै चाहिँ केही छैन उहाँहरूले भन्दाखेरि चाहिँ सूर्य नमस्कार उहाँहरूले प्र्याक्टिस गरेको डेली गर्नु भएको राम्रो हुन
1: सक्छ। यो समय कति दिनुपर्ने हुन्छ?
2: समय चाहिँ यस्तो छ, समय चाहिँ यो आफ्नो आफ्नो हो।
1: हजुर,
2: घरमा कसैलाई अब समय मलाई छैन भने पनि कमसेकम पनि आधी घण्टाको समय चाहिँ लिनुपर्छ योगको लागि।
1: हजुर,
2: यसै त एक घण्टाको समय लिएको अति राम्रो हुन्छ, नभए पनि तपाईँले आधी घण्टाको समय चाहिँ लिनुहोस्। आधी घण्टाको समयमा चाहिँ यी कतिवटा क्रिया भए, आसनहरू भए अनि प्राणायामहरू भए, त्यतिमा चाहिँ हुन सक्छ।
1: हजुर, हजुरले भन्नुभयो कि बिहान ब्रह्म मुहूर्तमा उठेर चाहिँ योगा गर्नुपर्ने हुन्छ है। अब कतिको हुन्छ कि अफिसमा बसिरहने काम हुन्छ है, चेयरमा बसेर काम गर्नुपर्ने हुन्छ, त्यति बेला पनि कि एकछिन टाइम पाउँदा कि यस्तो आसन गर्न सकिन्छ जसले उहाँहरूको धारलाई, उहाँहरूको जुन पोस्चरलाई करेक्ट गर्न सक्छ, ब्यालेन्स गर्न सक्छ।
2: यो आसन एकदमै तपाईँले राम्रो प्रश्न गर्नुभयो। यो अफिसमा बसेर पनि कतिवटा आसन हामी गर्न सक्छौँ।
1: हजुर,
2: जुन कुरो तपाईँले भन्नुभयो अफिसमा चाहिँ के गर्न सकिन्छ भन्दा, जुन डिस्ट्रेसको मैले कुरा गरेँ है, गभर्मेन्ट अफ इन्डिया मिनिस्ट्री अफ आयुषले एउटा एप्स बनाएको छ, जुन जसलाई चाहिँ वाई ब्रेक भनिन्छ। त्यो एप्स सबैले अब आफ्नो आफ्नो मोबाइलमा पनि त्यसलाई चाहिँ है एप्सलाई इन्स्टल गरेर हेरेर पनि गर्न सकिन्छ, जसमा 5 मिनटको योग आसनहरू छ। त्यसमा अब कतिपय आसनहरू छन् जसमा हामीले जान्न सक्ने आसनहरू छन्, ताडासन भयो है, ऊर्ध्व हस्तोतानासन भयो, स्कन्द चक्रासन भए होइन, उत्थान मण्डुकासन भयो, कटी चक्रासन भयो होइन, अनि अर्ध चक्रासन भए, अनि त्यसमा अब नाडीशोधन प्राणायाम पनि छ। नाडीशोधन प्राणायाम भनेको चाहिँ त्यो अनुलोम विलोम प्राणायाम हो, अनि भ्रामरी प्राणायाम पनि छ, अनि भ्रामरी प्राणायामको साथमा हामीले त्यहीँ बसेर एकछिन मेडिटेसनहरू पनि गर्न सक्छौँ। यसै यी चाहिँ विशेष भए हाम्रो डिस्ट्रेस, अफिसमा डिस्ट्रेस गराउने। अब प्रत्येक व्यक्तिले एउटा एउटा कोही सर्भेन्टहरू छ होइन, जबको छ भन्दाखेरि आफ्नो एउटा समय निकालेर गर्न सकिन्छ। तर म यहाँबाट के सुझाव दिन चाहन्छु भन्दाखेरि, तपाईँले खाना खाएको बित्तिकै चाहिँ नगर्नुहोस्। कतिजनालाई हुन्छ नि लन्च गर्यो अनि त्यहाँदेखि अब अलिकति डिस्ट्रेस गराउनु पर्यो भन्ने चाहिँ नगराउनुहोस्। खाली पेटै गर्नु पर्यो, काम गर्दै हुनुहुन्छ, काम गर्दा गर्दै तपाईँलाई स्ट्रेस भयो, तपाईँले काम राख्नुहोस् है, कतै खति पनि नहोस्, कोही पब्लिकहरूलाई पनि खति नहोस् होइन, अनि तपाईँको अफिसरलाई पनि काहीँ खति नहोस्। ठक्क समय निकाल्नुहोस्, गर्नुहोस्, यो गर्दाखेरि चाहिँ शरीर पनि डिस्ट्रेस हुन्छ।
1: यो एप चाहिँ सबैले डाउनलोड गर्नुपर्ने हुन्छ,
2: एउटा सबैले डाउनलोड गरेर तपाईँले अफिसमा गर्न सक्नु।
1: हजुर जगन्नाथ सर, तपाईँ हाम्रो स्टुडियोमा हुनुहुन्छ र हाम्रा सम्पूर्ण श्रोतालाई जो चेयरमा बसेर काम गर्नुहुन्छ, अफिसमा बसेर काम गर्नुहुन्छ, उहाँले एउटा सिम्पल एउटा सजिलो आसन हाम्रो श्रोताहरूको लागि बताइदिनुहोस् न, के कसरी गर्न सक्छौँ एउटा सिम्पल आसन।
2: हामीले अब सिम्पल बसी बसी गर्नु भन्दाखेरि पनि तपाईँलाई उठेर गर्ने चाहिँ म एउटा चाहिँ भन्छु, त्यो हो ताडासन। तपाईँले चियरमा बस्नु भएको छ, चियर अलिकति हटाउनुहोस्, केही छैन, दुईटा हातलाई सिधा माथि राख्नुहोस् शिरको माथि, अनि त्यहाँदेखि दुईटा हातलाई जोड्नुहोस् सिधा माथि होइन, टाउकोदेखि माथि सिधा पार्नुहोस् माथि, अनि हात तन्काउनुहोस्, अनि बिस्तारी लामो श्वास लिएर कुर्कुचाला उठाउनुहोस्। एकछिन कुर्कुचाला उठाएपछि तपाईँले आफै कम्ती गर्नुहोस् 10 सम्म, 1 देखि 10 सम्म तपाईँ आफै कुर्कुचाला उठाएर 10 सम्म गन्ती गर्नुहोस्। तपाईँको यो सारा शरीर तन्किन्छ, अनि त्यसले बिस्तारै श्वास छोड्दै हात मुनि राख्नुहोस्, एकैचोटि तपाईँलाई डिस्ट्रेस भइहाल्छ। यो चाहिँ एउटा सबभन्दा सिम्पल आसना भनौँ न तपाईँले गर्ने, अरू बसेर गर्ने पनि छ इत्यादि, अब सबैले बसेर गर्न सहज होला नहोला, सहज हुने जग्गामा गर्न सकिन्छ, सहज हुने नगर्ने जग्गामा चाहिँ तपाईँलाई यो एउटा आसना चाहिँ सबैले गर्न सकिन्छ।
1: अब कतिले हुन सोचिराखे पनि होला नि के म एक्सर्साइज र योगा सँगै गर्न सक्छु,
2: यस्तो हुन्छ एक्सर्साइज र योगा भन्ने कुरो चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको एक्सर्साइज भनेको चाहिँ हामी चाहिँ योगामा के भन्छौँ भन्दाखेरि त्यसलाई सूक्ष्म व्यायाममा लिन्छौँ।
1: हजुर,
2: मानिलिनुहोस् एक्सर्साइज भन्नेमा चाहिँ अब यस्तो हुन्छ नि तपाईँ मर्निङ वक जानुभयो
1: हजुर,
2: या अलिकति जगिङ गर्नुभयो, यो चाहिँ एक्सर्साइजमा आउँछ।
1: हजुर,
2: एक्सर्साइजको बादमा चाहिँ के हुन्छ तपाईँको योग आसना हुन्छ।
1: हजुर,
2: यो दुइटै सँगै हुन्छ भन्ने हुँदैन, एक्सर्साइज पहिला गयो वार्म अप गर्यो त्यसको बादमा योग आसना गर्यो, योग आसना गरिसकेपछि तपाईँको योग प्राणायाम हुन्छ, योग प्राणायाम गरिसकेपछि मेडिटेसन ध्यान हुन्छ, ध्यान गरिसकेपछि तपाईँले बिल्कुल सक्यो तपाईँको योगाको सेसन नै सकिन्छ, एउटा साइकल हुन्छ,
1: साइकल हुन्छ,
2: साइकल हुन्छ। योगामा पनि होइन म गएर प्राणायाम गर्छु पहिला त्यहाँदेखि मेडिटेसन गर्छु फेरि यता आसना गर्छु भन्ने होइन, एउटा साइकल हिसाबले गर्नुपर्छ। जस्तै हामी योगा गर्दाखेरि पनि होइन म पहिला सुतेर गर्छु अनि उठेर योगा गर्छु भन्ने हुँदैन, योगामा पनि धेरै कुरा हामीले याद गरेर गर्नुपर्ने,
1: रुटिनै
2: बसेर हुन्छ, पहिला साइकलमा उठेर गर्नुपर्ने हुन्छ, त्यसको बादमा हामीले बसेर गर्ने योग आसन हुन्छ, त्यसको बादमा हामीले घोप्टो परेर गर्ने योग आसन हुन्छ, त्यसको बादमा हामीले उतानो परेर गर्ने योग आसन हुन्छ। त्यति सकिसकेपछि हामीले चाहिँ योग प्राणायाम गर्नुपर्छ, प्राणायाम गरिसकेपछि यसको मेडिटेसन ध्यान गर्नुपर्छ अनि मात्रै सर्कल हुन्छ,
1: योगको एउटा चाहिँ पूरा हुन्छ,
2: पूरा हुन्छ सर्कल हो।
1: हजुर हजुर,
2: अब हामीले योग प्रोटोकललाई हामीले लिएर भन्नु हो भनेदेखि प्रोटोकललाई लिएर हो भनेदेखि सबभन्दा पहिला योगा गर्नु भन्दा पहिला हामीले बसेर चाहिँ पहिला प्रार्थना गर्नुपर्छ, प्रार्थनाबाट सुरु हुन्छ।
1: हजुर हजुर हजुर,
2: आफ्नो मन्त्र आफ्नो जात अनुसारले जे मन्त्र आउँछ तपाईँलाई मन्त्र जप, मन्त्र गरिसकेपछि दुई मिनटसम्म एउटा मन्त्र गरिसकेपछि त्यहाँदेखि सूक्ष्म व्यायाम गर्नुहोस्, उठेर सूक्ष्म व्यायाम गर्यो, सूक्ष्म व्यायाम गरिसकेपछि आसना गर्यो, आसना गरेपछि प्राणायाम हुन्छ, प्राणायाम गरिसकेपछि तपाईँको मेडिटेसन ध्यान हुन्छ, ध्यान सकेपछि शान्ति पाठ, आफ्नो आफ्नो जात अनुसार
1: जो
2: जो हुन्छ ध्यान गरेर आफ्नो भगवान्लाई सम्झेर त्यो ध्यान गरिसकेपछि त्यहाँदेखि चाहिँ
1: अब जगन्नाथ सर हामीले एउटा कोविडको दौर पनि हेर्यौँ है, अलिअलि चलि पनि रहेको छ, यस्तोमा योगको भूमिका के कस्तो रहेको छ?
2: कोविडको समयमा त योगको ठूलो भूमिका थियो, हामीले कोविडको समयमा धेरैजनालाई प्रशिक्षण पनि दियौं होइन, धेरैलाई पनि बतायौं हस्पिटलमा पनि हामीले। अब कोविडको समयमा चाहिँ के थियो भने सबैभन्दा ठूलो चाहिँ श्वास प्रश्वासलाई ध्यान दिनुपर्ने थियो, त्यसले गर्दाखेरि ब्रिदिङ एक्सर्साइजहरू प्राणायामहरूलाई चाहिँ हामीले धेरै ध्यान दिएर धेरैलाई प्रशिक्षण पनि गरायौं होइन। अब यो फोक्सोको एक्सर्साइज जति छ नि, जुन भनौँ न लङ्सको
1: एक्सर्साइज
2: जति पनि छ, हामी त्यसलाई पनि ध्यान दिएर कतिवटा आसना कतिवटा व्यायाम सिकायौं भन्दाखेरि कतिवटा हामीले प्राणायामहरू पनि सिकायौं।
1: हजुर जगन्नाथ सर, अब हामी योगको विशेषताहरूको कुरा गरौँ है, सिग्निफिकेन्स के कस्तो रहेको छ? अब विभिन्न आयुवर्गलाई लिएर हामी पहिला कुरा गरौँ है, सर्वप्रथम अब नानीहरू युवाहरूमा है, अब योगको के कस्तो भूमिका रहेको छ, किनकि यिनीहरूको अब यो बढ्ने मानसिक स्तरले विकास गर्ने एउटा उमेर हुन्छ है, योगले के कस्तो भूमिका खेलिएको छ युवा नानीहरूलाई लिएर?
2: अब विशेष गरी तपाईँले नानीहरूको प्रसंगमा म भन्नुभन्दाखेरि चाहिँ स्कूल जाने नानीहरू जुन छन् विशेष गरी अहिले नानीहरूको कस्तो मानसिकता भएको छ भने स्कूलमा गएर पक्रेर आउँछन्, हेर्नुहोस् घरमा आएपछि नानीहरूलाई के चाहिन्छ, मोबाइल चाहिन्छ, अनि मोबाइलमा इन्भल्भ भयो, मोबाइलमा गेम खेल्नेले गेम खेल्छ, सर्च गरेर पढ्नेले पकड्छ, न प्राय जस्तो नानीहरू मोबाइलमा आफ्नो आफ्नो गेम खेल्नु मस्त हुन्छ। अब त्यसले गर्दाखेरि यिनीहरूको मानसिकता चाहिँ कस्तो भएको छ भने खालि मोबाइल खालि मोबाइल, डेभलपमेन्ट एकतिर गएको छ अर्कोतिर
1: छैन।
2: त्यसले गर्दाखेरि योगामा चाहिँ के छ भन्दाखेरि चाहिँ यसलाई यिनीहरूलाई चाहिँ मेडिटेसन गराउनु, त्यहाँ यिनीहरूलाई प्राणायाम गराउनु, अनि त्यहाँदेखि यसको बारेमा यो मोबाइल चलाउँदाखेरि हामीलाई यस्तो हुन्छ
1: त्यो जानकारी गराउनु,
2: यो जानकारी गराउनु, अनि त्यहाँदेखि यसमा शान्ति हुँदैलाई मजा भन्ने कुरो हुन्छ, सबैभन्दा ठूलो कुरो मान्छेले के गर्छ भने मजा लिएको हो। तपाईँले हेर्नुहोस् मोबाइल चलाउनु भनेको नानीहरूले के को लागि, मजाको लागि, मजा कहाँ छ, योगमा पनि एकदमै मजा छ, जुन कुरोको साधना गर्दा जति मजा
1: आउँछ
2: त्योतिर चाहिँ लानु चाहिँ हाम्रो सबैभन्दा ठूलो संकल्प रहेको छ। त्यसले गर्दाखेरि चाहिँ अहिले स्कूल स्कूलमा पनि योग टिचरहरू छन्, हाम्रो एजुकेशन डिपार्टमेन्टबाट धेरै योग प्रशिक्षक गरेर आएर स्कूलमा प्राय स्कूलमा चाहिँ योगको त्यहाँ साधना सिकाइन्छ, नानीहरूलाई योगा सिकाइन्छ हो। त्यसले गर्दाखेरि धेरै चाहिँ फरक परेको छ। अनि एडल्टमा पनि के छ भन्दाखेरि चाहिँ अब यो होइन हामीले चाहिँ एउटा ध्यान गर्नुपर्ने, यो साधना गर्नुपर्ने चाहिँ पक्का हो रहेछ।
1: हजुर, मन स्थिर हुँदैन युवा अवस्थामा।
2: किन भन्दाखेरि हामीलाई चाहिँ के हुन्छ युवा अवस्थामा, तपाईँले भन्दाखेरि एउटा बिर्सिने बानी, याद गर्नुहोस् धेरैवटा कुरामा बिर्सिने बानी, चिडचिडापन बेसी हुने, रिस उठ्ने होइन, इत्यादि कुराहरू, स्थिरता नहुने कुराहरू चाहिँ युवा अवस्थामा हुन्छ। त्यसले गर्दाखेरि चाहिँ योगा हामीले जोड्यौं यो अवस्थामा भनेदेखि चाहिँ यसले चाहिँ मनलाई पनि थिर राख्छ।
1: हजुर, तपाईँले जुन मेडिटेसन भन्नु त्यति मात्र कि आसनहरू?
2: आसना एकदमै हुन्छन्, योग आसनाहरू गराएर अनि प्राणायाम गराएर अनि मेडिटेसन गरेर
1: एक दुईवटा आसन भनिदिनु जो युवाहरू सुनिरहनु भएको छ, नानीहरू सुनिरहनु भएको छ।
2: अब विशेष गरी तपाईँलाई मैले भने, अब विशेष गरी चाहिँ हामीले सूर्य नमस्कारै, मैले सूर्य नमस्कारमा 12 आसनहरू हुन्छन्, 12 पोस्चर हुन्छ, त्यो सूर्य नमस्कार दैनिक रूपमा गर्यो। त्यसको बादमा चाहिँ हामीले चाहिँ ताडासन गर्यो, यो विशेष नानीहरूलाई पनि हुन्छ। ताडासनले चाहिँ अब योग भनाइ अनुसारले चाहिँ सटन समय सुनमा चाहिँ हाइट पनि बढ्छ पनि। ताडासनहरू भए, त्यहाँदेखि तपाईँको वज्रासन भए, पाचन क्रियालाई ठिक गर्छ होइन, पद्मासन भए, त्यहाँदेखि चाहिँ हामीले चाहिँ मकरासन भए, अनि त्यहाँदेखि सर्वाङ्गासन भए, त्यहाँदेखि तपाईँको भुजङ्गासन भए, अनि सभासन भए, यी इत्यादि चाहिँ हामीले चाहिँ दैनिक रूपमा गर्न सक्छौँ। यसका साथ साथै अनुलोम विलोम प्राणायाम भयो, अनि त्यहाँदेखि भस्रिका प्राणायाम भयो, भ्रामरी प्राणायाम भयो, अनि त्यहाँदेखि मेडिटेसन इत्यादि गर्न सकिन्छ।
1: हजुर, यो त भयो युवा र नानीहरूको कुरा है। अब कुरा गरौँ महिलाहरूको। अब महिलाहरूमा चाहिँ के कस्तो आसनहरू तपाईँ सुझाव दिन चाहनुहुन्छ? महिलाहरूले के कस्ता आसनहरू गर्न सक्छन्? गर्भवती महिलाहरूले के कस्ता आसनहरू गर्न सक्छन्?
2: अब महिलाहरूमा चाहिँ अलिकति उहाँहरूको मासिक धर्मको समय हेरेर अनि उहाँको अवस्था हेरेर हामीले योगा गराउन सकिन्छ। र महिलाहरूलाई चाहिँ सोचे म अब यो आसन तपाईँहरूले गर्नुहोस् भनेर यहाँबाट किन भन्न सक्दिनँ भने उहाँहरूको अवस्था लाई हेरेर चाहिँ एकै परामर्श गरेर चाहिँ उहाँहरूले गर्न सक्नुहुन्छ। जो एकदमै फिट हुनुहुन्छ, जसलाई कुनै समस्या छैन, त्यो भनेदेखि उहाँहरूले पनि सूर्य नमस्कारहरू इत्यादि अहिले मैले जति बताएँ उहाँहरूले गर्न सक्नुहुन्छ। तर यसमा पनि के छ भनेदेखि चाहिँ कतिजनाको शल्यक्रिया भन्छ नि, कतिजनाको अपरेसन गरेको हुन्छ, महिलाहरूमा कतिवटा सिजरियन केसेसहरू हुन सक्छ होइन, अब कतिवटा महिलाहरूको आफ्नो बिमारीहरू हुन्छ, त्यसको लागि चाहिँ उहाँहरूले चाहिँ परामर्श गरेरै गरेको चाहिँ उत्तम हुन्छ।
1: हजुर, अब महिला र नानीहरू पछि कुरा गरौँ, वृद्धजनहरूको है, उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? के कस्ता योगासनहरू, योगको महत्व के कस्तो रहेको छ उहाँहरूको जीवनमा, यसबारे के भन्न चाहनुहुन्छ?
2: वृद्धको लागि चाहिँ योगा पनि अति नै लाभकारी छ। हेर्नुहोस् अब अहिले दैनिक जीवनमा हेर्नुपर्ने वृद्ध अवस्थामा गइसकेपछि घुँडा दुख्ने, ढाड दुख्ने, निन्द्रा नलाग्ने, अनिन्द्राको कारणहरू बढेर गएको छ। म्याक्सिमम मेरोमा त केसेस आउँछ हेर्नुहोस् घुँडै दुख्ने, घुँडा दुख्ने, ढाड दुख्ने
1: होइन,
2: अन्तदेखि अब
1: वृद्ध अवस्थाको यो निकै नै जटिल समस्या,
2: जटिल समस्याहरू हो होइन, हुन अब त्यो धेरैवटा कारणको कारण हुन्छ। अब त्यो समयलाई र त्यो अवस्थालाई हामीले ध्यान दिएर चाहिँ सूक्ष्म व्यायामहरू, सानातिना आसनहरू अनि प्राणायामहरू हामी चाहिँ सबै वृद्ध अवस्थाका व्यक्तिहरूलाई चाहिँ गर्ने आश्वासन दिन्छौँ।
1: हजुर, यसबाट वृद्धजनहरूले के कस्ता लाभहरू पाउन सक्छन्?
2: यसले चाहिँ के छ भन्दाखेरि चाहिँ वृद्धजनहरूले यो दैनिक रूपमा गरेपछि उहाँहरूको समस्या बढ्दैन,
1: हजुर,
2: कमी हुन सक्छ। जस्तै मलाई घुँडा दुखिरहेको छ, घुँडा दुखेको कारणले गर्दाखेरि माथि सिँढी चढ्न सकेको छैन, हिँड्न सकेको छैन, टाढा हिँड्न सकेको छैन, लट्ठीको सहाराको द्वारा मात्रै म हिँड्दैछु भन्ने खालका समस्याहरूलाई हामीले दैनिक रूपमा यो योगा गर्नु भनौँ भनेदेखि चाहिँ उहाँहरूको समस्या कम हुन्छ, बढेर
1: जाँदैन। हजुर, अब अन्तमा प्रकृति र योगको सम्बन्ध के कस्तो रहेको छ है? योग र प्रकृति बीचको घनिष्ठता के कस्तो रहेको छ, यसबारे पनि भनिदिनुहोस् न।
2: अब प्रकृति र योग चाहिँ अब

0: घनिष्ठता एकदम राम्रो छ. हामीले यस्तो छ नि त, प्रकृतिलाई नै हामीले ख्याल गरेनौ भन्दाखेरि योगमाथि हामी सदाचारी हुन सक्दैनौ.
1: हजुर
0: होइन, भनिहालेँ तपाईँलाई मैले भनिहालेँ, प्रकृतिको नियमलाई पालन गर्नका लागि हामी सबैभन्दा पहिला हामी उठ्नुपर्छ भन्ने हो.
1: हजुर,
0: अनि प्रकृतिको विरुद्ध हामी जानु हुँदै सक्दैनौ. होइन, प्रकृतिको यदि विरुद्ध गर्यौं भन्दाखेरि योगको विरोधी हुन्छ.
1: हजुर,
0: त्यसले गर्दाखेरि प्रकृतिलाई पनि हामीले साथमा लिएर हामीले योग
1: हजुर, यदि पर्यावरणलाई नुकसान पुग्यो भने योग पनि त्यति राम्ररी
0: हुन सक्दैन. अब एउटा इक्जाम्पल लिइहाल्नुहोस् न, अब हामीलाई चाहिँ स्वच्छ हावा चाहिन्छ, अक्सिजन चाहिन्छ.
1: हजुर,
0: होइन, अनि अब अक्सिजन चाहिन्छ भनेर छेउको रुख काट्यो भने त भएन
1: भएन
0: भएन नि त. यो त सोझै एउटा इक्जाम्पल भयो. होइन, त्यो प्रकृतिलाई नष्ट गर्दाखेरि हामीलाई के नष्ट भयो? मैले भोलि
1: अक्सिजन पाइन,
0: मैले के पाएँ?
1: कार्बन डाइअक्साइड पाएँ
0: भनेदेखि मेरो शरीरलाई पनि क्षति भयो. भन्दाखेरि प्रकृतिलाई क्षति पार्दाखेरि हाम्रो पनि क्षति हुने रहेछ भन्ने कुरोलाई चाहिँ ध्यानमा राखेर चाहिँ हामीले प्रकृतिको विरुद्धी काम
1: गर्नु भएन. जगन्नाथ सर, अब हुनसक्छ कतिले आज योग दिवसको भनेर एक दिन योगा गरेर भोलिदेखि छोड्न पनि सक्छन्, यस्ता व्यक्तिहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?
0: अब यो चाहिँ मेरो बिन्ती छ उहाँहरूलाई,
1: हजुर,
0: कि आज योग दिवस हो, हामी सबैजना एकट्ठा भएर हामी यहाँ आज योग गर्यौं.
1: हजुर,
0: होइन, योग गर्दाखेरि बिहानी कतिजना व्यक्ति चाहिँ बिहान नउठ्ने व्यक्ति चाहिँ नि आज चाहिँ भोलि चाहिँ बिहानै उठ्नुपर्छ, योग गर्न जानुपर्छ भनेर चाहिँ हामीले योगमा जोडिएर धेरै व्यक्तिसँग मेलमिलाप भएर एक दिन योग गर्दाखेरि पनि जति शान्ति मिल्यो, किञ्चित त केही शान्ति मिल्यो उहाँहरूलाई, किञ्चित त केही ज्ञान भयो, यसको यस्तो रहेछ भने केही अनुभव भयो, त्यही अनुभवलाई लिएर भोलिदेखि यो शान्ति हुन खोज्नका लागि चाहिँ उहाँहरूले प्रतिदिन आधी घण्टाको समय दिएर चाहिँ योग गर्नुपर्छ. र मेरो सुझाव नै यही छ, तपाईँहरूले दैनिक रूपमा योगा गर्नुहोस् अनि त्यहाँदेखि सरल सहज अनि शान्ति जीवन
1: यापन गर्नुहोस्. हजुर, एक दिन योग गरेर फोटो आफ्नो स्टेटसमा फेसबुकमा यताउता हालेर चाहिँ नबिर्सनुहोस्. हजुर, यसलाई चाहिँ दैनिक रूपमा अप्नाउनुहोस् र आफ्नो स्वस्थ जीवन बनाउनुहोस्.
0: यो योगालाई चाहिँ एउटा फोटो लगाउने एउटा स्टेटस मात्रै बनाउने खालको चाहिँ माथि नबनाएर हामीले चाहिँ जीवनलाई चाहिँ स्वास्थ्य बनाउनेमा चाहिँ जानुपर्छ.
1: हजुर हजुर, अब कार्यक्रमको अन्तमा के भन्न चाहनुहुन्छ?
0: म यो कार्यक्रमको अन्तमा यो आकाशवाणी गान्तोकको तर्फबाट सम्पूर्ण श्रोताबिन्दलाई यो सुझाव या मेरो नमन गर्न चाहन्छु कि तपाईँहरूले पनि दैनिक रूपमा आधी घण्टाको समय निकालेर चाहिँ योग गर्नुहोस् र योग गरेर चाहिँ तपाईँहरूले सरल सहज अनि शान्तिपूर्ण जीवन जिउनुहोस् र यसको लागि चाहिँ तपाईँहरूले बेसी अब तपाईँलाई प्रशिक्षण यदि लिनु छ यसमा सोध्नु छ भन्दाखेरि चाहिँ सोझै तपाईँले आएर चाहिँ एसटिएन हस्पिटलको छेउमा आयुष अस्पताल छ, त्यहाँ आएर योगा इन्स्ट्रक्टरलाई डाक्टरहरूसँग सम्पर्क गरेर तपाईँले गर्न सक्नुहुनेछ. अनि यसको साथसाथमा हाम्रो गेजिङमा पनि अस्पताल छ, आयुष अस्पताल छ, त्यहाँ पनि योगा इन्स्ट्रक्टर हुनुहुन्छ, उहाँ गएर पनि सम्पर्क गरेर डाक्टरहरूसँग सम्पर्क गर्नुहुन्छ. अनि साथसाथमै हाम्रो चारैवटा जिल्लामा आयुष अस्पताल छ, त्यहाँदेखि उहाँ पनि तपाईँको डाक्टरलाई गएर चाहिँ तपाईँले परामर्श गरेर योगा गर्न सक्नुहुन्छ.
1: हजुर हवस् त जगन्नाथ सर, तपाईँले योगमाथि यतिको वृत्तान्त जानकारी हाम्रो श्रोताले गरिदिनु भयो, बहुमूल्य समय निकालेर यहाँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ.
0: हुन्छ, नमस्कार.
1: श्रोता, यहाँ हुनुहुन्थ्यो योग प्रशिक्षक जगन्नाथ नेरोलाज्यू. उहाँले हामीलाई अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगले स्वास्थ्यमाथि पुर्याउने फाइदाहरूबारे जानकारी गराउनुभयो. हवस् त श्रोता, यसैका साथ आजको हाम्रो यो स्वास्थ्य सल्लाह कार्यक्रम यही नै समाप्त हुँदछ. तपाईँहरू पनि योग गर्नुहोस्, स्वस्थ बस्नुहोस्, यसै कामनाका साथ अहिलेलाई भने हामी बिदा चाहन्छौ. बिदा दिनुहोस्, नमस्कार.
2: यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजको मुख्य समाचार. सिक्किमको दुई दिने आधिकारिक भ्रमणमा रहनुभएकी भारत सरकारकी सूक्ष्म साना तथा मझौला उद्यम एवं श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेले हिजो ईपीएफओ गान्तोकको भ्रमण गर्नुभयो अनि एमएसएमईडीएफओ गान्तोकको वार्षिक सफलता प्रतिवेदन 2025-2026 अनावरण गर्नुभयो. त्यसपछि उहाँले स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियमको भ्रमण गर्नुभयो. आज रानीपुलमा प्रगति पथ यात्रामा भाग लिने उहाँको कार्यक्रम रहेको छ. जोरथाङको डाँडागाउँस्थित वार्ड नम्बर 3 अवस्थित श्री सत्य साई निलयम मन्दिरमा ठूलो आगलागीको घटना भएको छ, जसले गर्दा पूजा स्थलको भित्री भागमा व्यापक क्षति पुगेको छ. आगलागीको सही कारण अज्ञात छ र सम्बन्धित अधिकारीहरूद्वारा यस विषयमा अनुसन्धान भइरहेको छ. दुर्भाग्यपूर्ण घटनाप्रति व्यक्तिगत रूपमा आफ्नो चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यस कठिन समयमा सबै सम्भव सहयोग र सहयोगको आश्वासन दिनुभएको छ। राज्यको पर्यटन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिमा सिक्किम पर्यटनलाई गोवामा आयोजित इण्डिया टुडे पर्यटन सर्वेक्षण र पुरस्कार 2026 प्रतिष्ठित मोस्ट इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन बेन्ड्स नियर जुलुक सिक्किम पुरस्कारबाट सम्मानित गरिएको छ। पुलिस महानिर्देशक र पुलिस महानिरीक्षकहरूको सम्मेलनको क्रममा जारी निर्देशनहरूको पालना गर्दै पीएम राहत योजना अन्तर्गत सड़क सुरक्षा, आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली र दुर्घटना लाभ सम्बन्धी मंगन चालक संघका लागि एएसपी मंगनको नेतृत्वमा मंगन पुलिस चौकीमा एक जागरूकता सत्र आयोजना गरियो। पोषण 2.0 अन्तर्गत पोषण भी पढ़ाई भी सम्बन्धी 5 दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन दिन हिज गेजिङ ग्रामीण परियोजनाद्वारा पर्यवेक्षकहरू, आँगनवाड़ी कार्यकर्ताहरू र अधिकारीहरूको उत्साहजनक सहभागितामा सफलतापूर्वक आयोजना गरिएको थियो। कानूनी मौसम विज्ञान एकाई र सिक्किम सरकारको खाद्य तथा नागरिक आपूर्ति विभागको उपभोक्ता संरक्षण प्रकोष्ठद्वारा उत्तरी सिक्किमको जोंगुको बीएससी पासिङ डाङमा हिजो उपभोक्ता जागरूकता कार्यक्रम आयोजना गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरूले हामीलाई न्यूजन एआईआर मोबाइल एपमा पनि सुन्दै हुनुहुन्छ। श्रोता अब भने पालो भएको छ केही नयाँ नयाँ हिन्दी चलचित्रका गीतहरू सुन्ने। हजुर श्रोता, कार्यक्रम ताजे तरानेमा हिन्दी चलचित्रका गीतहरू लिएर हामी उपस्थित भइसकेका छौं भने यस कार्यक्रममा यहाँहरू सबैलाई हामी न्यानो स्वागत गर्दै आजको बसाईको पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र लुडोबाट कलाकार अरिजित सिंहको आवाजमा।

श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको गीत थियो चलचित्र प्रेम रतन धनपायोबाट कलाकार पल्लक मुच्छलको स्वरमा, र यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र 1920 हरर्स अफ द हार्टबाट कलाकार पपनको स्वरमा।

0: यो सुन्नुहोस् लाइफ अन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइफ अन इन कार्यक्रम. विषय रहनेछ योग गरौं निरोग बनौं. यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल. र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 मा सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय पुनः याद राख्नुहोस् आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111. सूचना पूरा भयो.
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ.
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोता भर्खरै सुनिरहनु भएको गीत थियो चलचित्र गुरूबाट कलाकार श्रेया घोषालको आवाजमा र यहाँहरूलाई अघिल्लो अनि आजको कार्यक्रम ताजे तरानीको अन्तिम प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र जवानको गीत कलाकार अरिजित सिंह अनि शिल्पा रावको आवाजमा।

श्रोता, यस गीतसँगै आजलाई भने कार्यक्रम ताजे तरानी यही पूरा भएको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 भएको छ र अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

0: मिडम वेब 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। साथै यसमै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

नमस्कार श्रोता हजुर श्रोता हामी उपस्थित भएका छौ कार्यक्रम नारी संसार लिएर त आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ स्वरोजगार महिलामाथि हजुर श्रोता हामीसँग चर्चामा हुनुहुन्छ श्रीमती छविमाया शर्मा पाण्डमबाट त उहाँसित लिएको अन्तर्वार्ता हामी हजुर समक्ष साझा गरिरहेछौं

हजुर श्रोता, आज हामी एक यस्ती प्रेरणादायी स्वरोजगार महिलाको कथा लिएर उपस्थित भएका छौं, जसले आफ्नो मेहनत, दृढ़ इच्छा शक्ति र उद्यमशील सोचका माध्यमबाट आत्मनिर्भर जीवनको उदाहरण प्रस्तुत गर्नु भएको छ।

0: हजुर, त तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
1: नमस्कार, म छविमाया शर्मा पश्चिम पाण्डम साखुबाट छु। यो कार्यक्रममा मौका दिनुभएकोमा हजुरलाई धन्यवाद।
0: हजुर, त तपाईँको आफ्नो फार्ममा चाहिँ कुन कुन बाली तथा उत्पादनहरू गर्दै आउनु भएको छ त?
1: हामीले खेतीमा कोदो, फापर, मकै, धान, दालहरूका धेरै प्रजातिहरू, सिमीका धेरै प्रजाति, फिलुङ्गे, सिलाम, सोप, चौसुर जस्ता लगभग 60 प्रजातिहरूको बिउ बिजनलाई संरक्षण गरेका छौँ र यो जीपीयू लेभलमा गरेको छ।
0: त तपाईँले सञ्चालन गर्नुभएको स्थानीय बिउ ब्याङ्कको महत्त्व के हो र यसले समुदायका किसानहरूलाई कसरी सहयोग पुर्याइरहेको छ त?
1: स्थानीय बिउ बिजनको संरक्षण गरेर हामीले समाजमा धेरै सहयोग पुर्याएको छौँ। यहाँको हावापानीमा यहाँको बिउ बिजनको प्रजाति टिकाउ हुँदैछ। स्थानीय बिउहरूले मानिसहरूलाई पौराणिक खेती गर्नुमा सहायता दिएको छ र यसैले दीर्घमेयादी राख्न सकिन्छ अनि यो अन्नबालीमा पोषण तत्त्वको मात्रा बेसी हुने गर्छ अनि यसो गर्नाले पुराना बिउ बिजनको पनि हाम्रोमा उपलब्धि रहेको छ।
0: हजुर, जैविक खेतीतर्फ है लाग्नु भएको यात्रा बारे बताइदिनुहोस् न। अनि त परम्परागत खेती भन्दा है जैविक खेती रोज्न है प्रेरणा चाहिँ तपाईँले कहाँबाट पाउनुभयो त?
2: म चाहिँ जैविक खेतीको निम्ति चाहिँ फर्स्ट सुरुवात चाहिँ कसरी भयो मेरो भने, हामी 2004 चाहिँ हाम्रो यहाँको हामीलाई यहाँनिर जैविक एउटा भिलेज भनेर घोषित गरिदिनु भएको थियो। अनि त्यतिखेर चाहिँ हामीलाई बिउ बिजनहरू प्रशस्त मात्रामा बिउ बिजनहरू दिनुभएको थियो अनि जैविक खेती गर्नुपर्छ भनेर त्यसरी बिउ बिजन दिँदाखेरि चाहिँ सबैजनाले अब गरौँ न त भनेर सुरु गर्यौँ। अनि सुरु गर्दै जाँदाखेरि चाहिँ हामीले के सोच मैले चाहिँ के सोचेँ भनेदेखि चाहिँ अब यो पहिला पौराणिक पाराले बिउ बिजन दिएको छ अनि त्यो बिउ बिजनलाई हामीले संरक्षण गरेर राख्यौँ भनेदेखि चाहिँ पछि हाम्रो नानीहरूको समयमा त कतिवटा बिउ बिजन त मासिएर पनि गएको हुन्छ अनि त्यसलाई चाहिँ जोगाएर राखिदिउँ। अब पहिला जुन हामीले देखेका बिउ बिजन कतिवटा मासिएर हामीले नै अहिले फलाउनु रोप्नु सकेको छैनौँ भनेर चाहिँ नानीहरूलाई पनि पछि राम्रो होस् र उत्पादन पनि राम्रो होस् भनेर चाहिँ हामीले त्यो जोगाएर राख्नुको लागि चाहिँ त्यो तरिकाहरू अप्नाएर अहिले खेती गर्दैछौँ। सुरुवातमा त हाम्रो आमा बाबाहरू, बाउ बाजेहरू हुनुहुन्छ, मेरो अहिले पनि 94-95 पुगेको ससुरा बाबाहरू हुनुहुन्छ हो, अनि उहाँहरूले चाहिँ कसरी गरेर ल्याउनु भएको थियो अनि कुन चिज चाहिँ अडिएर राम्रोसँगले हुँदो रहेछ भनेर चाहिँ सोचेर त्यहाँदेखि नै मैले प्रेरणा पाएर चाहिँ गर्न सुरु गरेको।
0: हजुर, त श्रोता, हामी कुरा गरिरहेछौ स्वरोजगार महिला माथि। हामीसँग चर्चामा हुनुहुन्छ श्रीमती छविमाया शर्मा। त यी कुरालाई हामी जारी राख्नेछौ। त अहिलेलाई भने सुनौ यो गीत।

0: हजुर श्रोता गीतपछि यहाँहरूलाई पुनः स्वागत जनाउँदै हामी फेरि चर्चा गर्न लागिरहेछौ स्वरोजगार महिलामाथि। त हामीसँग हुनुहुन्छ श्रीमती छविमाया शर्मा पाण्डमबाट। हजुर त तपाईँको आफ्नो फार्ममा है कुन कुन बाली तथा उत्पादनहरू गर्दै आउनु भएको छ त?
1: अहिले मेरो बारीमा हेर्नु पर्दाखेरि चाहिँ धान पनि छ, मकै छ, कोदो छ, फापर, अदुवा, अनि अन्नहरूमा हो भने चाहिँ अब त्यस्तोहरू छ, अनि दालचिनीहरू सबै प्रकारको दालचिनीहरू छ। अनि लगभग मेरोमा अहिले 40-45 चाहिँ खेती बाली साग सब्जी सबै कुराको गरेर चाहिँ त्यति प्रजातिहरू छ।
0: हजुर हजुर हजुर। त तपाईँले है पनिर पेडा तथा दुधजन्य परिकार है उत्पाद गर्नुहुन्छ कि त ती उत्पादकको है गुणस्तर कायम राख्न चाहिँ कस्तो उपाय अप्नाउनु भएको छ त?
1: त्यो गुणस्तर राख्नुको लागि चाहिँ अब हामी एकदम प्योर दुध ल्याउँछौँ है, अनि त्यसमा केही पनि मिलावट गरेको हुँदैन। ताकि अब बाहिरबाट ल्याएका कतिवटा पेडाहरू हामीले खायौँ है, त्यसको टेस्ट अनि हामीले बनाएर यहाँ प्योर दुधको बनाएको पेडाको टेस्टमा धेरै फरक पर्छ। अनि हामी चाहिँ के गर्छौँ भने त्यसलाई कायम राख्नको लागि चाहिँ जति सामानहरू बनाइन्छ त्यो सामानलाई चाहिँ एकदमै छिटो छिटोसँगले बिक्रीमा लाने, छिटो बिक्री गर्ने, अनि त्यसको धेरै लामो समयसम्म टिक्न सक्दैन, अनि अर्डरमा गर्ने, जसले अब अर्डर गर्नुहुन्छ उहाँहरूलाई अर्डरमा बनाएर दिने गर्छु।
0: हजुर हजुर हजुर। त जैविक खेती है तथा दुधजन्य उत्पादनको व्यवसाय सञ्चालन गर्दा चाहिँ के कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो त तपाईँले सुरुवातमा?
1: सुरुवातमा त चुनौतीहरू धेरै हुन्छन्। दुधको उत्पादन अब प्रडक्सन निकाल्दाखेरि चाहिँ अब दुध फाट्ने हुन्छ है, अनि दुधको गुणस्तर कम्ती भएको हुन्छ, त्यो हेरेर लिनुपर्ने हुन्छ। अब कोही बेला त हामीले त्यो हेर्न नभ्याइएको खण्डमा जस्तै दुधको चोलित पदार्थ जति निस्किनु पर्थ्यो त्योभन्दा कम्ती निस्किने हुन्छ, अनि त्यसले गर्दाखेरि हामीलाई नोक्सान पनि पर्छ। अनि त्यो गुणस्तरहरू हेरेर अनि फार्म अब गाईको फार्महरू हुन्छ, गाई बिमारी भएको हुन्छ है, अनि त्यो बिमारी गाईको दुधहरू पनि अब बिक्रीमा आएको हुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ त्यो कुराहरू सबै हेरेर बुझेर मात्रै हामीले लिनुपर्ने हुन्छ।
0: हजुर हजुर हजुर। अन्त महिलाहरूलाई है कृषि उद्यमशीलतामा है अघि बढ्नका लागि कस्ता अवसर र सम्भावनाहरू देख्नुहुन्छ त तपाईँ?
1: म चाहिँ महिला दिदीबहिनी आमा दाजुभाइ सबैलाई पनि के भन्न चाहन्छु भने हामीले जति पनि महिलाहरू छौँ महिलाहरूले चाहिँ हामीले घरको काम गरेर पनि हाम्रो आफ्नो लागि है अब आफ्नो परिवारको लागि अनि आफूले उब्जाएको चिज खानुको लागि चाहिँ अलिकति टाइम निकालेर आफ्नो खेतीबालीमा ध्यान दिएर है राम्रो गुणस्तरको चिजहरू निकालेर हाम्रो नानीहरूलाई खुवायौँ भने चाहिँ नानीहरूको स्वास्थ्य पनि राम्रो अनि आफ्नो बालीमा आफूले उब्जाएको खान पाउँदाखेरि अलिकति खुसी पनि लाग्छ कि कति चाहिँ किनेर के खानुपर्ने अनि घरमा आधी घन्टा एक घन्टा दुई घन्टा टाइम निकालेर हामीले उब्जायौँ भनेदेखि चाहिँ हामीलाई बसी बसी इन्कम सोर्स पनि हुन्छ। जस्तै अदुवा खोर्सानीहरू रोप्छौँ है त्यसबाट इन्कम पनि हुन्छ र हामीले आफ्नो उद्योग बसेरै घरमा बसेरै पनि आफ्नो उद्योगलाई बढाउन सक्छौँ र गरौँ सबैले सबै जागौँ अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गरौँ अनि आफूले उब्जाएको राम्रो प्रकारको गुणस्तरको चिजहरू खाऊँ भनेर म चाहिँ यही सुझाव दिन चाहन्छु।
0: हजुर हजुर। स्थानीय बिउ संरक्षण र जैविक खेतीलाई प्रवर्धन गर्न सरकार तथा सम्बन्धित निकायले कस्तो सहयोग गर्नुपर्छ भन्ने लाग्छ तपाईँको विचारमा?
1: मलाई चाहिँ त्यो कस्तो लाग्दैछ भने अब सुरु चाहिँ मैले धेरै अगाडिदेखि गरेको छु यो बिउ बिजनको संरक्षणको लागि है, अनि अहिले धेरै जग्गाहरूमा एक्जिबिसनहरू पनि मैले लगेको छु है, अनि धेरैले देख्नु पनि भएको छ अनि धेर थोर सपोर्ट पनि भइरहेको छ। तर म अझै पनि के भन्न चाहन्छु भने चाहिँ यसलाई अझै बढोत्तरी दिनको लागि अझै राम्रो जग्गातिर एक्सपोजरहरू दिएर अनि के अरे टेक्निकल सपोर्टहरू गभर्मेन्टबाट दिनुभयो भने चाहिँ अझै राम्रो हुने थियो, अझै बढेर जाने थियो। र सिक्किममा सबैभन्दा पहिलो यो बिउ बिजन संरक्षण चाहिँ यहीँबाट सुरु भएको हो।
0: हजुर श्रोता, यहाँहरूले आकाशवाणीको गन्तव्य केन्द्रबाट सुनिरहनु भएको छ स्वरोजगार महिलासँग लिएको अन्तर्वार्ता। त उहाँ हुनुहुन्छ श्रीमती छविमाया शर्मा पाण्डमबाट। त यी कुरा हामी जारी नै राख्नेछौ। फेरि पनि अहिलेलाई भने यो गीत सुनेर रमाइलो गरौ है त।

0: हजुर श्रोता, गीतपछि यहाँहरूलाई पुनः स्वागत जनाउँदै हामी फेरि कुराकानी गर्न लागिरहेछौ श्रीमती छवि माया शर्मासित। हजुर, तपाईँको जैविक उत्पादन है तथा दुधजन्य परिकार प्रति उपभोक्ताहरूको प्रतिक्रिया है कस्तो पाउनु भएको छ त?
1: दुधको प्रकारमा उपभोक्ताबाट एकदमै सन्तुष्टि, एकदमै खुसी भएको पाएका छौ।
0: स्वरोजगारको रूपमा है खेतीपाती र मूल्य अभिवृद्धि गरिएका उत्पादन हरूबाट तपाईँको आर्थिक तथा सामाजिक जीवनमा कस्तो परिवर्तन आएको छ?
1: अर्ग्यानिक खेती डेयरी फार्मिङ गर्दाखेरि आफू एकदमै सन्तुष्ट छु अनि स्वास्थ्यमा पनि ठिक छ र दैनिक व्यस्त रहन्छौँ अनि हामी त्यो सधैँ खेती र डेयरीमा संलग्न छौँ।
0: हजुर, कृषि क्षेत्रमा है स्वरोजगार बन्न चाहने महिला तथा युवा पुस्तालाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
1: अन्तमा महिलाहरू साथै पुरुष वर्गलाई म यो सुझाव राख्छु कि हाम्रो जैविक खेती साथै डेयरी फार्मिङ गरौँ अनि स्वास्थ्य अनि निरोगी बनौँ र आय स्रोत बढाउँ। परम्परागत खेती गरौँ, बाँझो जमिनमा खेती गरौँ, गाई पालन गरौँ, उन्नति बढाउँ र यसमा विभागको पनि सहयोग सहायता रहनेछ र धेरै औजारको पनि उपलब्धि हुनेछ। लुप्त हुँदै गएका खेतीहरूलाई पुनर्जीवित गरी बिउ संरक्षण गरौँ अनि सबैजनाले जैविक खाद्यान्न, दुध दही घिउ, ताजा फलहरू खाउँ र स्वास्थ्य अनि दीर्घायु बनौँ र आफ्नो आय स्रोत पनि बढाउँ भन्दै यो कार्यक्रममा रहनुभएका सबैजनालाई धन्यवाद दिँदै मेरो शब्द यही राख्न चाहन्छु।
0: हजुर, त तपाईँ हाम्रो कार्यक्रममा सहभागी हुनुभयो है, हामीसँग जोडिनुभयो अनि तपाईँले आफ्नो अनुभवहरू है हामीमा साझा गर्नुभयो। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
2: हजुर, धन्यवाद।

हजुर त श्रोता हामीसँग चर्चामा हुनुहुन्थ्यो श्रीमती छवि शर्मा। हजुर त श्रोता, सबैभन्दा महत्वपूर्ण विषय आफ्नो गाउँ घर वरिपरि पौराणिक कालदेखि फल्दै आएका अन्न बालीको बिउ बिजन भविष्यका लागि संरक्षण गर्नुपर्छ भन्ने ठूलो सन्देश पाण्डमकी छविमाया शर्माले दिनुभएको छ। यो स्वनिर्भर मात्र होइन, युवा पुस्ताका निम्ति प्रेरणा र आफ्नो परम्परालाई बुझ्ने विषय पनि हो। नयाँ पुस्ताले यी विषयमा जान्नु धेरै आवश्यक छ। सिट ब्याङ्क पनि स्वरोजगारको विषय बन्न सक्छ। हजुर श्रोता, ग्रामीण परिवेशमा हुर्केकी श्रीमती छवि शर्मा, उहाँले अवसरको खोजी सहरमा होइन आफ्नै गाउँ घरमा गर्नुभयो। स्थानीय स्रोत साधनको सदुपयोग गर्दै उहाँले जैविक खेती र दुग्धजन्य उत्पादनलाई आफ्नो व्यवसायको आधार बनाउनु भयो। त आज उहाँले उत्पादन गरेका जैविक सब्जी फलफूल तथा दूधबाट बनेका विभिन्न परिकार स्थानीय बजारमा लोकप्रिय बन्दै गएका छन्। उहाँको दिन बिहानदेखि सुरु हुन्छ यसरी पशुपालनको हेरचाह, गाई दुहुनु, खेतीबारीको निरीक्षण, सब्जीको स्याहार सुसार र उत्पादनको व्यवस्थापन उहाँको दैनिक कार्यतालिकाको हिस्सा हो। कठिन परिश्रमका बावजुद पनि उहाँ आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ किनकि यसले उहाँलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ। जैविक खेतीप्रति उहाँको विशेष रुचि छ। रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन गरिएका खाद्य वस्तु स्वास्थ्यका लागि लाभदायक हुने भएकाले उहाँले प्राकृतिक तथा वातावरण मैत्री खेती प्रणालीलाई प्राथमिकता दिनुभएको छ। उहाँको फार्ममा सब्जी फलफूल है हरियो सागसब्जी तथा अन्य कृषि उत्पादनहरू उब्जाइन्छन् जसले स्थानीय उपभोक्ताहरूको विश्वास जित्न सफल भएका छन्।

हजुर, खेतीसँगै उहाँले दुग्धजन्य उत्पादनको क्षेत्रमा पनि उल्लेखनीय काम गर्नुभएको छ। आफ्नो फार्ममा उत्पादन भएको ताजा दूधबाट पनिर कटेज

गर्न सफल हुनुभयो। आज उहाँको सफलताले परिवारको आर्थिक अवस्था सुधारिएको छ, साथै स्थानीय महिलालाई पनि प्रेरणा मिलेको छ भने केही महिलाहरूले उहाँको कामबाट प्रभावित भएर आफ्नै व्यवसाय शुरू गरेका छन्। उहाँको विचारमा महिलाहरूमा असीमित क्षमता हुन्छ। सही मार्गदर्शन, सीप र आत्मविश्वास भएमा महिलाहरूले जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सक्छन्। स्वरोजगारले आर्थिक आमदामी मात्र होइन, आत्मसम्मान र निर्णय लिने क्षमता पनि बढाउने उहाँ बताउनुहुन्छ। भविष्यमा उहाँले उत्पादनको दायरा अझ विस्तार गर्ने, आधुनिक प्रविधि प्रयोग गर्ने तथा स्थानीय किसानहरूलाई प्रोत्साहन गर्ने योजना बनाउनु उहाँले विचार गर्नु भएको छ। साथै जैविक खेती र स्थानीय उत्पादनको महत्वबारे जनचेतना फैलाउने लक्ष्य पनि उहाँले राख्नु भएको छ। हजुर श्रोता, आज हामीले एक सफल स्वरोजगार महिलाको प्रेरणादायी यात्रा सुन्ने अवसर पायौं। उहाँको कथा मेहनत, धैर्यता र आत्मविश्वासको उत्कृष्ट उदाहरण हो। आफ्नो गाउँमा बसेर स्थानीय स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ। जैविक खेती, पशुपालन र दुग्धजन्य उत्पादन मार्फत उहाँले सृजना गरेका सफलता वास्तवमै प्रशंसनीय छ। उहाँको आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आजको कार्यक्रम नारी संचार यही समाप्त गर्ने अनुमति चाहन्छौ। फेरि अर्को रोचक कार्यक्रमका साथ भेट हुनेछौ। त अहिलेलाई भने म टीका मंगर हजुरहरूबाट विदा चाहन्छु। नमस्ते।

श्रोता यदिन्जेल प्रस्तुत थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता हामी उपस्थित भइसकेका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू साथ। त सर्वप्रथम आउनु श्रोता सुनौ फिल्म जानवरबाट कलाकार उदित नारायण झा अनि अल्का याज्ञिक कुशवर्मा यस पहिलो गीतलाई।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म काश आप हमारे होतेबाट कलाकार अलका याग्निकको स्वरमा भने आउनुहोस् श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ फिल्म प्यार किया तो डरना क्याबाट कलाकार कुमार सानु अनि अलका याग्निकको स्वरमा।

श्रोताले यस गीतलाई सुनिरहनु भएको छ फिल्म लगेर मुन्ना भाइबाट कलाकार सोनु निगम अनि श्रेया घोषालको स्वरमा. हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं. श्रोता अब प्रस्तुत छ एनसीईआरटी माथि एक प्रायोजित कार्यक्रम.

0: स्टूडियो को टेलीफोन नम्बर 03592201171 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय श्रोता याद राख्नुहोला, आगामी 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 03592201171 03592201171। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आउनु श्रोता, अब सुनाउन लागिरहेका छौं सिक्किमी भोटिया लोकगीतहरू। कलाकार कर्म येशी अनि साथीहरूको स्वरमा आउनु सुन्नुहोस् यस पहिलो गीतलाई।

श्रोताहरूले यसैगरी भुटिया लोकगीतलाई सुनिरहनु भएको छ। कर्मयशी अनि साथीहरूको स्वरमा केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौं नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्त

0: राष्ट्रीय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई संघर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड़ रूपियाँ पुगेको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटाला बाजहरूबाट सावधान रहन आग्रह गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई संघर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। फ्रान्समा G7 शिखर सम्मेलनको आउटरीच सत्रमा बोल्नुहुँदै प्रधानमन्त्री श्री मोदीले पश्चिम एसियामा जारी संघर्षका कारण विश्व व्यापार अवरूद्ध भएको र यसले जनधनको क्षति भएको बताउनुभयो। पश्चिम एसियामा स्थिरता कारण समुद्री व्यापारमा बढ़दो खतरा र मानवीय क्षतिको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, वैश्विक समुद्री व्यापारको माध्यमबाट सबै देशहरूलाई जोड्ने समुद्री यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। भारतीय समुदायका मानिसहरू प्रधानमन्त्री श्री मोदीको आगमनको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी जी शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। आज साँझ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय बैठकमा भने विश्वको ध्यान केन्द्रित भएको छ। विगत वर्ष फरवरी 2025 वाशिङटन डीसीमा भएको अन्तिम भेटपछि दुई नेताबीच यो पहिलो बातचीत हुनेछ। बैठक अवधि दुवै पक्षले भारत अमेरिका द्विपक्षीय सहयोगलाई विभिन्न क्षेत्रहरूमा अझ बलियो बनाउने उपायहरूमाथि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ। साथै पारस्परिक हितका प्रमुख क्षेत्रीय र वैश्विक मुद्दाहरूमा चर्चा हुने अपेक्षा गरिएको छ।
1: जी लवली, देखिए प्रधानमन्त्री नरेन्द्र मोदी और अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पकी जो मुलाकात है ये कई मायनों में हम है। हालांकि दोनों नेता कल ग्रुप फोटो और वर्किंग सेशन के समय मिले थे, लेकिन अब सबकी निगाहें इस द्विपक्षीय मुलाकात पर टिकी हुई है। ऐसा माना जा रहा है कि दोनों नेताओं की मुलाकात के दौरान पश्चिम एशिया संकट को लेकर बात हो सकती है। देखिए भारत हमेशा से शांति और बातचीत का पैरोकार रहा है, ऐसे में उम्मीद जताई जा रही है कि इस मुद्दे पर व्यापक बातचीत हो सकती है। इसके अलावा दोनों देशों के बीच ट्रेड डील की प्रगति पर भी बात हो सकती है। भारत ऊर्जा सुरक्षा के मुद्दे पर भी बात कर सकता है, क्योंकि पश्चिम एशिया का संकट हो या अन्य कोई भी भू राजनीतिक तनाव हो, ऊर्जा क्षेत्र पर व्यापक असर पड़ने की आशंका बढ़ जाती है। ऐसे में इस मुद्दे पर प्रमुखता से बात हो सकती है। इन मुद्दों के अलावा श्री मोदी और श्री ट्रम्प भारत अमेरिका के द्विपक्षीय व्यापार के सभी पहलुओं पर भी चर्चा कर सकते हैं। लवली,
0: उपराष्ट्रपति डाक्टर सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा स्वतन्त्रता सेनानी वाञ्चीनाथनलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभयो। श्री राधाकृष्णनले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, वाञ्चीनाथन भारतको स्वतन्त्रताका लागि समर्पित हुनुहुन्थ्यो र औपनिवेशिक शासन र स्वदेशी आन्दोलनको ब्रिटिश दमनलाई निडर भई चुनौती दिनुभएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आइसल्याण्डका विदेश मन्त्री थोर्गेदुर क्याट्रिन गुन्नार सद्देललाई तर त्यहाँका जनतालाई उनीहरूको राष्ट्रिय दिवसको अवसरमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले भारत र आइसल्याण्ड बीचको सम्बन्ध अझ प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनुभएको छ। वहाँले भारत अब इलेक्ट्रोनिक्सको विश्वको छैटौं ठूलो निर्यातकर्ता भएको बताउनुभएको छ। पुणेको रंजन गाउँ एमआईडीसीमा अमेरिकी कम्पनी जाविलको नयाँ निर्माण सुविधाको उद्घाटन गर्नुभएपछि उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक वैश्विक इलेक्ट्रोनिक्स उत्पादन गन्तव्यको रूपमा परिणत भएको छ र विश्वभरिका बजारहरूमा उत्पादहरू निर्यात गरिरहेको छ। उहाँले आगामी वर्षहरूमा देशले विश्व को दोस्रो ठूलो इलेक्ट्रोनिक्स निर्यातकर्ता बन्ने लक्ष्य राखेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोनाकोका शासक अल्बर्ट द्वितीयसित भेट गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा श्री गोयलले भन्नुभयो, नवीनता र उदयमान प्रौद्योगिकीहरूको क्षेत्रमा भारत मोनाकोको साझेदारीलाई अगाडि बढ़ाउने विषयमा चर्चा भएको थियो। उहाँले आगामी दिनमा भारत र मोनाको बीचको

0: सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड़ रूपियाँ पुगेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, यो उपलब्धि गत वित्त वर्षमा 154,000 करोड़ रूपियाँको उत्पादनको तुलनामा 15% भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 को तुलनामा 110% वृद्धि हो, जब यो आंकड़ा 84,000 करोड़ रूपियाँ भन्दा अधिक थियो। श्री सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड़ रूपियाँबाट 4 गुणा बढ़ेको छ। भारतले अफगानिस्तानमा 5 टन अत्यावश्यक औषधि पठाएको छ। विदेश मन्त्रालयले भनेको छ, यसले अफगानिस्तानका जनताको कल्याणका लागि मानवीय सहायता प्रदान गर्ने देशको प्रतिबद्धतालाई पुष्टि गर्दछ। कृषि एवं प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अध्यक्ष अभिषेक देवका अनुसार भारतको कृषि सम्बन्धी खाद्य उत्पादनको निर्यात बढ़ेर 500 पुगेको छ। भारतले यो उपलब्धि अमेरिका, ब्राजिल, चीन र यूरोपीय संघ जस्ता प्रमुख वैश्विक निर्यातकर्ताहरूको प्रतिस्पर्धाको बावजूद हासिल गरेको छ। श्री देवका अनुसार गत वर्षको कृषि निर्यात 53 अरब डलर मूल्यको थियो। भारत विश्वका शीर्ष 10 कृषि निर्यातक देशमध्ये एक हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटाला बाजहरूबाट सावधान रहन आग्रह गरेको छ। एजेन्सीले एक सामाजिक मीडिया पोस्टमा भनेको छ, घोटाला बाजहरूले टेलिग्राममा च्यानलहरू चलाइरहेका छन् जसमा जून 21 हुने परीक्षाको प्रश्नपत्र साझा गर्नका लागि 14,000 देखि 25,000 रूपियाँको माग गरिरहेका छन्। पुनः परीक्षाको कुनै प्रश्नपत्र लीक नभएको एजेन्सीले स्पष्ट पारेको छ। एनटीएका महानिदेशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ, जसमा उहाँले टेलिग्राम एप किन तत्कालका लागि बन्द गरिएको छ भनेर व्याख्या गरेका छन्। श्री सिंहले परीक्षा प्रक्रियालाई कदाचार मुक्त राख्ने, एनटीए प्रतिबद्ध रहेको र सबै प्रश्नपत्रलाई सबै हिसाबले सुरक्षित राखिएको बताउनु भएको छ। भारतीय जनता पार्टीले कंग्रेसका नेता तथा लोकसभाका विपक्षी नेता राहुल गान्धीमाथि नीटको पुनः परीक्षाकी विद्यार्थीहरूको दिमागमा तनाव सृजना गरेको र उनीहरूको एकाग्रतामा बाधा पुर्याएको आरोप लगाएको छ। पार्टी मुख्यालयमा मीडियालाई जानकारी दिनुहुँदै भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, परीक्षा फेरि सञ्चालन हुने तयारी गरिएको छ र सरकारले यसलाई पूर्ण संवेदनशीलता र सतर्कताका साथ व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी गरिरहेको छ। उहाँले कंग्रेस पार्टी र विपक्षी दलका नेताहरूले कपटपूर्ण रणनीति अपनाएको आरोप लगाउनु भएको छ। कोइला मन्त्रालयले भोलि मुम्बईमा सतही कोइला लिग्नाइट ग्यासिफिकेशन परियोजनाको प्रबन्धन योजनामाथि तेस्रो रोड शो आयोजना गर्नेछ। सम्मेलनमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले भाग लिनुहुनेछ। आज विश्व मरूस्थलीकरण र सुखा रोकथाम दिवस हो। यो दिवस मरूस्थलीकरण र खडेरीको प्रभावसँग लड्न जनचेतना फैलाउने उद्देश्यको साथ मनाइन्छ। यस वर्षको विषयवस्तु चरणहरू पहिचान, सम्मान र पुनर्स्थापना रहेको छ। पर्यावरण तथा वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बाँझो जमीनको पुनरुत्थान गर्ने सरकारको प्रयास प्रकृतिको सेवा मात्र नभएर मानव जातिको भविष्य सुरक्षित गर्ने संकल्प भएको बताउनु भएको छ। नयाँ दिल्लीमा मरूस्थलीकरण र खडेरी विरूद्ध लड्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री यादवले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 2,60,00,000 हेक्टर भूमिलाई उपजाउ बनाउने लक्ष्य राख्नु भएको छ र सरकार यसका लागि द्रुत गतिमा काम गरिरहेको छ। अमेरिका र इरान बीच भएको शान्ति सम्झौतापछि हर्मुज जलडमरो मध्ये यसै सप्ताह अन्त खुल्ने भएको छ, जसका कारण ब्रेन्ट क्रूडको मूल्य 5.4% घटेर 786.6 डलर भएको छ। 28 फरवरीमा अमेरिका र इजरायलको ले इरानमाथि गरेको कार्यवाहीपछि विश्वभरि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो र कच्चा तेलको मूल्यमा लगभग 120 डलर प्रति ब्यारल पुगेको थियो। आईसीसी महिला टी20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्याण्डमा आज प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजेदेखि ब्रिटेनको लर्ड्समा हुनेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई संघर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी फेरि पनि उपस्थित भइसकेका छौं कलाकार कर्मा एशी अनि साथीहरूको स्वरमा रहेका विभिन्न सिक्किमे भोटिया लोकगीतहरू साथ। आउनुहोस् सुनौ यस अघिल्लो गीतलाई।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले यस सिक्किमे भोटिया लोकगीतलाई सुनिरहनु भएको छ। कलाकार कर्मा यशी अनि साथीहरूको स्वरमा यसैको साथ विभिन्न सिक्किमे भोटिया लोकगीतहरू सुनाउने क्रममा यही समाप्त हुँदछ। अब केशनमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्।

नमस्कार। मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगा हर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। समय यसबेला अपरान्हको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुनाउनेछौं कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलातको, जसमा आज सुन्नुहुनेछ विन्जामित लेप्चाको स्वरमा केही गीत अनि एक वार्ता। विषय छ राइट टू इन्फर्मेशन एक्ट। 5:00 श्रोताहरूलाई सुनाउनेछौ लिम्बु भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत प्रथममा समाचार। त्यसपछि नामहाङमा लिम्बुको आवाजमा रहेको केही गीत अनि एक वार्ता। विषय छ स्वच्छ भारत अभियान। श्रोता, यसैगरी 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पानगन मेन्टो, जसमा यहाँहरूले सुन्नुहुनेछ मेनलोम प्रार्थना अनि गोम्पु दोर्जी र साथीहरूको आवाजमा रहेको केही गीत। त्यसपछि मरूभूमिकरण र खडेरी विरूद्धको विश्व दिवसमा एक वार्ता। विषय छ मरूभूमिकरणको कारण अनि प्रभाव। 6:00 यहाँहरूलाई सुनाउनेछौ हामी आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार। अनि 6:05 समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रमको। 6:40, 45, अनि 50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा भने 6:55 कार्यक्रम सामयिक समीक्षा रहेको छ। श्रोता, यसैगरी 7:05 हजुरहरूकै फोन कलमा आधारित रहने रमाइलो कार्यक्रम हेलो श्रोता रहेको छ भने 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि हेलो श्रोताको रहल भाग रहनेछ 7:35, साँझको 8:05 हामी सुनाउनेछौ छाया गांगुलीको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संचार रहेको छ भने 8:45 अनि बेलुकीको 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार संध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम चर्चाका विषय रहेको छ भने रात्रिको 10:10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसैगरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: सधैँ झैं ग्रामीण कार्यक्रमको पर्खाईमा बस्नुहुने हाम्रा अति आदरणीय श्रोता मित्रहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय हामी ग्रामीण कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा रहेका विभिन्न जानकारीहरू प्रगतिशील कृषक तथा उद्यमीहरूसँग कुराकानीहरू गर्ने गर्दछौ। त आज पनि ग्रामीण क्षेत्रका केही जानकारीहरू गराउने क्रममा हामी माझ उपस्थित हुनुहुन्छ एक प्रगतिशील युवा कृषक जो दक्षिण सिक्किमबाट उपस्थित हुनुहुन्छ। आउनुहोस्, उहाँसँगै हामी अन्तर्वार्ता गर्नेछौ। हजुरलाई आकाशवाणी गान्तोकबाट प्रसारित ग्रामीण कार्यक्रममा स्वागत छ। हाम्रो अन्तर्वार्ता शुरू गर्नु अघि हजुरले आफ्नो परिचय हाम्रा अति आदरणीय श्रोता मित्रमा राखिदिनुहोस् न।
1: हजुरलाई धेरै धेरै धन्यवाद यस कार्यक्रममा हजुरले मलाई निम्ताउनु भएकोमा। मेरो परिचय
2: विष्णु पोखरेल, म नामफोक दक्षिण सिक्किमबाट
1: आएको छु।
0: हजुर, अहिले हामी माझ दक्षिण सिक्किमबाट प्रगतिशील कृषक हामीसँग हुनुहुन्छ जसले गाउँठाउँमा रहेर के कस्तो व्यवसाय गर्दै आइरहनु भएको छ, हामी उहाँसँग अन्तर्वार्ता गर्नेछौँ। र हजुरले हाल आफ्नो गाउँठाउँमा रहेर के कस्तो व्यवसाय गर्दै आइरहनु भएको छ, यस विषयमा हाम्रा श्रोता मित्रहरूलाई विस्तृत रूपमा जानकारी प्रस्तुत गरिदिनुहोस् न।
1: हजुर, सर्वप्रथम त मैले व्यवसाय भन्दाखेरि अहिले चाहिँ म मौरीको व्यवसायपट्टि छु। फिलहाल मेरोमा अहिले म 20 डुँड लिएर म यसलाई वृहत रूपमा गर्ने कोसिस गर्दैछु।
0: हजुर, अहिले हजुरको व्यवसाय भनेको मौरी पालनलाई दिनुभएको।
1: हजुर,
0: र तपाईँ मौरी पालन गर्नु पर्दाखेरि कसरी यो व्यवसाय शुरू गर्नुभयो र यो भन्दा अघि के गर्दै?
1: यसभन्दा अगाडि म यस्तै सानैतिनै खेतीपातीकै कामहरू केही गर्दै थिएँ। त एकै ठाउँमा मैले गएर देख्दाखेरि चाहिँ मौरी पालनमा पनि धेरै फाइदा हुने रहेछ भन्ने मैले देखेँ। यो हेर्दाखेरि चाहिँ मैले मौरी पालनमा अब त्यति दुःख पनि नपर्ने, सहजै रूपमा हामीले आमदामीको स्रोतलाई पनि बढाउन सक्ने, यो देखेर चाहिँ मैले मौरी पालनमा पहिलो पटक मैले 1 डुँडबाट सुरुवात गरेँ। त्यसको मलाई मुनाफा राम्रै भयो, आमदामी

0: राम्रो भयो। त्यस पश्चात मैले बिस्तारै बिस्तारै यसलाई बढाउँदै गए।
1: हजुर, हजुरले यो व्यवसाय शुरू गर्नुभएको कति भयो?
0: यसलाई मैले यसलाई वृहत रूपमा शुरू गरेको भन्दाखेरि मैले यस्तै लगभग एक डेढ वर्ष भयो। योभन्दा अगाडि मैले शुरूआत मैले चार पाँच वर्ष अगाडि नै गरेको, तर वृहत रूपमा चाहिँ डेढ साल भयो।
1: हजुर, अहिले तपाईँले मौरी व्यवसाय गर्नु हुँदो रहेछ, मौरी पालनको।
0: हजुर,
1: र मौरीका कस्ता प्रजातिहरू हुन्छन् यस विषयमा पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
0: मौरीको विशेष गरेर अहिले मेरो जानकारी अनुसार र मैले पालेको जुन मैले पालेको छु मौरी, त्यो अनुसार तीन प्रकारको मौरीहरू हुन्छन्। जस्तै कि इटालियन ब्रिड भन्छ, यो चाहिँ तपाईँको हाइब्रिड, जुन चाहिँ तपाईँको यसलाई हाइब्रिड गरेर तयार गरेको हुन्छ, यसलाई चाहिँ विशेष गरेर प्लेन साइडमा नै पालिने गरिन्छ। यता भनेको तपाईँको सेरिना र एपिसेरिना भनिन्छ। यो मौरीलाई चाहिँ अब नेपालीमा यसलाई भन्नु पर्दाखेरि यो उदौले मौरी र उदौले मौरी भन्छ। यसलाई चाहिँ किन यसो भनेको भन्दाखेरि एउटाको जिउ अलिकति भारी हुनाले उदौले हुन्छ, अलिकति उसको जिउ गरम हुनाले उमौले। अब यस प्रकारले यसलाई विश्लेषण दिएको छ। विशेष गरेर तीन प्रकारको मौरीहरू प्रजातिहरू छन्।
1: हजुर, यसलाई नै पनि अब कसरी भन्नुहुन्छ कि हाम्रो सुनौली मौरी, रुपौली मौरी, यो पनि त भन्ने गर्नुहुन्छ है। र यो मौरी पालनको व्यवसाय गर्नु पर्दाखेरि कस्तो भेगमा, कस्तो वातावरण भएको जगामा यो पाल्न उचित हुन्छ, यस विषयमा पनि भनिदिनुहोस्।
0: यसलाई चाहिँ विशेष गरेर एकदमै गरम जग्गामा मौरी हुँदाखेरि चाहिँ मौरीलाई सिफ्ट गराउने पनि गरिन्छ, यसलाई छाउ असर पसार गर्ने गरिन्छ। किन भन्दाखेरि गरम महिना एकदमै सुट हुँदैन मौरीलाई, यसलाई अब चाहिने मौसम भनेको चिसो नै, जस्तै कि तपाईँको बेसी गरम पनि नहोस्, बेसी ठण्डा पनि नहोस्, बीचको क्लाइम मध्यम, हजुर मध्यममा चाहिँ एकदमै
1: हल्का गरम हुनु पर्यो, बेसी चिसोमा पनि यो राम्रो,
0: हजुर हजुर एकदमै,
1: चिसोमा चाहिँ बेसी फर्स्ट।
0: हजुर हजुर,
1: र मौरी पाल्दाखेरि यसको रख रखाउ पालन पोषण गर्नुपर्दा कस्तो पाराले गर्नु राम्रो हुन्छ, यस विषयमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: यसलाई राख्दाखेरि अब कतिजनाले धेरै जग्गा भएको धेरै पाल्ने, अब वृहत रूपमा पाल्दाखेरि भीर पहाड जुन जग्गामा खेतीपाती हुँदैन त्यो जग्गामा हामीले यसलाई मिलाएर राख्न सकिन्छ। अझै राम्रो तरिका भन्दाखेरि घरकै छेउमा राख्दाखेरि चाहिँ यसको हेरचाह राम्रो हुने, अब कतै जंगली जनावरहरू लागेर यसलाई बिगार्ने बाट हामीले वञ्चित गराउनको लागि चाहिँ विशेष गरेर घरमै, र यसको हामीले कस्तो प्रकारले भन्दाखेरि अब यसलाई राख्दाखेरि चाहिँ हामीले जुन मौरीको डुँडमा अब काठ जुन चाहिँ लगाइन्छ, अब त्यसमा तपाईँको अब कस्तो प्रकारको उनीहरू त्यसमा बस्न सक्छन्, उनीहरूले कतिको अब त्यो भित्रको त्यो मोइस्चर भन्छ नि तापमान, त्यो कतिको उहाँ अब मौरीहरूलाई चाहिन्छ, त्यही हिसाबले हामीले त्यो हिसाबले मौरीलाई बनाएर राख्न सकिन्छ।
1: र अहिले हाल हजुरले कति डुँड पाल्नु भएको छ?
0: अहिले भन्दाखेरि मेरोमा 20 डुँड चाहिँ मौरी अहिले छ।
1: सबै डुँडमा मौरी छन्?
0: हजुर हजुर।
1: यो मौरी डुँडहरू चाहिँ कस्तो, सरकारी डुँड हो कि अब पुरानो ढाँचाको मादले डुँड भनिन्छ?
0: हजुर हजुर।
1: कस्तो खालको डुँड छ तपाईँको?
0: मेरोमा प्राय गरेर अहिले तीन किसिमको डुँड छ। अब भन्दाखेरि हामीमा तीन किसिमको डुँड हुने गर्दछ। सर्वप्रथम त यो जुन चाहिँ मादले डुँड, यो पौराणिक कालदेखि नै चल्दै आएको, त्यसमा पालन पोषण गर्ने, बीचमा आएर यो साइन्टिफिक डुँड जुन चाहिँ गभर्नमेन्टबाट दिएको डुँड, त्यसमा त्यसको विशेषता के छ भन्दाखेरि चाहिँ त्यसमा चाहिँ तपाईँको यो दुई लेयर दुई भाका हुने रहेछ। त्यो डुँडको तल्लोपट्टिको भाकामा चाहिँ एकदम सुरक्षासँग त्यो बच्चा र त्यो मौरी चाकाहरू सुरक्षितसँग बस्ने, माथिल्लोपट्टिको भागमा चाहिँ हामीलाई जुन चाहिने पर्ने मह त्यहाँ चाहिँ हामीले उपलब्ध गर्न सक्छौ। अब अर्कोपट्टि हामीले मादले डुँडमा हेर्दाखेरि चाहिँ त्यो सबै थोक एकै ठाउँ हुँदाखेरि चाहिँ मौरीहरूको राम्रोसँग त्यसमा अब रेखदेख नभए जस्तो लाग्यो।
1: मह पनि एकै ठाउँ,
0: हजुर,
1: बच्चा पनि एकै ठाउँ, मौरी पनि। र हजुरले मौरी पाल्नु हुँदो रहेछ, कति कति महिनामा तपाईँले मह काट्नुहुन्छ र कति उत्पादन हुन्छ त्यो मह?
0: हजुर, अब यसको मह काट्नु हामीले विशेष गरेर हेर्दाखेरि मेरो बारीमा खेती बाली कति छ त्यही अनुसार हुन्छ। जस्तै कि अब धानको सिजनमा भयो, फापर कोदो जति पनि फूल उब्जाउने बालीहरू छ, त्यो सिजनमा हामीले तीन महिना भनौँ दुई महिनाको अन्तरालमा हामी यसलाई मह काट्न सकिन्छ। जस्तै कि अब ड्राई सिजन अलिअलि खडेरी लागेको टाइममा चाहिँ हामीले वर्षमा दुई पटक चाहिँ यसलाई हामी काट्न सक्छौँ।
1: हजुर हजुर। र एकपल्ट काट्दा तपाईँको डुँडहरू अब 20-25 डुँडबाट कति उत्पादन गर्नुहुन्छ तपाईँ?
0: यसमा जुन चाहिँ त्यो वितरण गरेको जुन चाहिँ विभागबाट आएको डुँड साइन्टिफिक डुँड भनिन्छ, त्यसमा सातदेखि आठवटा लेयर हुन्छ। त्यस्तो लेयरमा अब त्यो मौरीले लगाएन भने पनि एउटा लेयरमा चारदेखि पाँच लिटरले मतलब मह लगाउने गर्छ। त्यसमा तपाईँको आठवटामा पाँचले लाउँदाखेरि पनि हामीले मोटामोटी हाम्रो हिसाबले 40, तर कोही बेला अब खुँदो उसले ल्याउँदाखेरि मजाले त्यसलाई महमा त्यसलाई परिणत गर्न गर्न सक्दैन, कति बेला त्यो त्यतिकै खेर जान्छ भन्दा पनि मैले मेरो हिसाबले चाहिँ 15-20 लिटरसम्म चाहिँ अब मजाले खेतीपाती भएकालाई त्यति चाहिँ एक ढुँडबाट मैले उत्पादन गर्न सक्छु।
1: एउटा ढुँडबाट कमसे कम पनि 15-20 लिटर निस्किन्छ।
0: हजुर हजुर,
1: त्यो तपाईँको 20 ढुँडबाट त धेरै नै उत्पादन हुन्छ है। र यो अब काट्नु पर्दाखेरि चाहिँ यसको

0: बेच्छौँ।
1: अलिअलि त गाउँ घरमा एक दुई लिटर त बिक्री हुन्छ, अझै भएन बजारमा लग्यो भने पाँच दस लिटर पनि बिक्री हुन्छ, र अझै बेसी भएको खण्डमा चाहिँ तपाईँले कुनै व्यापारीहरू गर्नुहुन्छ। र मौरीको महको लागि के कस्तो खेती लगाउन चाहिँ उचित मानिन्छ?
0: मौरीको महको लागि अब लेखमा हो भने लेख र औलमा दुईटा हाम्रो अब समयकालदेखि नै यो दुईटा भागमा मौसमलाई हामीले विभाजन गरेको छ। अब लेखमा हेर्दाखेरि चाहिँ मकै भयो, तोरी, जस्तै मकै, तोरी, फापर पनि लाउन सक्छौ। यी सँगसँगै अरू यो जुन चाहिँ फूल दिने फल फूलहरू जस्तै पयौं, आरुचा, जुनबाट चाहिँ फूल ज्यादा हुन्छ, यो हामीले लेखमा लाउन सक्छौ। र औलको लागि चाहिँ धान भयो, फापर, तोरी, यी प्राय गरेर यी फूल दिने फलफुलहरू हामी लगाउने गर्छौँ।
1: हजुर, जुन फलफूल भयो यो खेती गरिन्छ, यसको फूलले गर्दाखेरि मौरी मह चाहिँ धेरै लाउने गर्दछ।
0: हजुर, अर्को कुरा यसमा मौरीको मह सँगसँगै के हुँदो रहेछ भने, यो चाहिँ मेरो अनुभवमा यो पोलिनेसन भन्छ, जस्तै कि धान चमेरा, माथिलो धान चमेरा लाग्यो, अब तल गएर त्यो जुङ्गा निस्केर घोगा कहिले लाग्ने भन्ने पर्खाइमा हुन्छ। कोही बेला मान्छेको भनाइ छ कि यो अब समय ठिक छैन, अब घोगा ढिलो लाग्ने रहेछ। तर खास कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ जब मौरी गएर चाहिँ त्यो धान चमेरामा हल्लाइदिँदाखेरि चाहिँ त्यसमा सानसानो भएको रौँले चाहिँ त्यो चाहिँ फिमेल भयो, अब फिमेल पार्ट भयो, तलको चाहिँ मेल पार्ट गएर चाहिँ त्यो जुङ्गासँग त्यो धुलो डस्ट गरेर मिल्दाखेरि जब पोलिनेट हुन्छ, त्योबाट चाहिँ तपाईँको एक हलमा, जस्तै मैले एक हलमा 10 डोको मकै भाँच्दैछु भने जब मौरीले पोलिनेट गरिसकेर चाहिँ 20 डोको जस्तो हामीले उत्पादन गर्न सक्छौँ।
1: मौरी पालनले गर्दाखेरि हाम्रो खेतीबालीमा पनि उत्पादन बढावा हुन्छ,
0: एकदमै ठुलो हात खेतीपातीमा। अहिले यो मल जलको साथसाथै मौरीको पनि ठुलो हात छ उत्पादन बढाउनको लागि।
1: हजुर हजुर, र तपाईँले अब मौरी व्यवसाय एकदम व्यवस्थित ढंगमा वृहत रूपले गर्नुहुँदो रहेछ, र यसको हेरचाह तपाईँ आफै गर्नुहुन्छ या कोही फाल्टु मान्छे बोलाएर गराउनुहुन्छ, के कस्तो पाराले गर्नुहुन्छ?
0: यसमा त अब गाई पालन, बाख्रा पालन, सुँगुर पालन जस्तो आफू लागि बस्नु, दिनैभरि त्यसमा आफू भइबस्नु परेन। यसमा के हो भने एक टाइम तपाईँले त्यसलाई मौरीलाई लगाइसकेपछि 15-20 दिनमा हेरचाह गर्नु, कतैबाट केही कमिला, यता अब उसलाई खाने जन जनावरबाट बचाउनु, त्यसको लागि मेरो घरको सदस्य हुनुहुन्छ, म हुन्छु, भ्याएको बेलामा हप्ता 10 दिनमा म आफै नै त्यसलाई हेरिरहेको छु।
1: अब डुँडको सरसफाई भयो है, त्यसको कमिला लाग्दैछ कि माकुरा लाग्दैछ, यो हेरचाह आफै गर्नुहुन्छ प्राय जस्तो। र यसमा लाग्ने बिमारहरूको जानकारी केही छ तपाईँमा?
0: हजुर,
1: कस्तो बिमारहरू हुन्छ
0: मौरीलाई? जब मौरीको यो ड्राई सिजन भन्छौ, अनिकालमा चाहिँ त्यो मह नपाएर हिँड्दाखेरि अलिकति मौरीहरूको बिमार लाग्छ। जब यो मौरीको दुई प्रजातिको मौरी हुन्छ, जस्तै कर्मी भने अर्को भाले, यसमा चाहिँ के हुन्छ भने चाहिँ यिनीहरूको मौरीहरूको आफ्नो आफ्नो यो समय हुँदो रहेछ। जब त्यो मौरीको समय भएपछि साथसाथै बिमार सँगसँगै उनीहरूलाई बचाउन सक्दैन। प्राय मौरीको बिमार भनेको ड्राई सिजनमा, जस्तै अनिकालमा खानु नपाएर नै त्यसलाई अब बचाउनु नसक्नु हो।
1: मौरीमा लाग्ने बिमारहरू चाहिँ त्यस्तै।
0: हजुर हजुर हजुर।
1: र यसको निवारणको लागि चाहिँ के उपाय लगाउनुहुन्छ?
0: निवारणको लागि हामीले अब मौरी यसरी नै थाहा पाइन्छ कि मौरीको बिमार कसरी छ भने, सधैँ 3-4 महिनामा यति मह दिँदैछ मौरीले भने, अब त्यही समय कालमा मौरीले मह दिनु सकेन भने चाहिँ हामीले निवारणको लागि त्यसलाई डुँड हामीले फेरबदल गर्न सक्छौँ। कहीँ कतै डुँडको कारणले गर्दा मौरीलाई असुविस्ता भएर मह दिनु नसकेको कारण त्यो पनि हुनसक्छ। यसको लागि हामीले डुँड फेरबदल गर्दाखेरि मौरीको कतिवटा त्यो अब रोग पनि हामी जान्न सक्छौँ।
1: र तपाईँले होइन, मौरी पाल्दाखेरि कुनै विभागसँग पनि सम्पर्क गरेरै मौरी पालन गर्नुहुँदैछ, र विभागसँग गर्दा कुन विभागसँग गर्नुहुँदैछ, र उहाँहरूले के कस्तो सहायता तपाईँलाई पुर्याउनु भएको छ, यस विषयमा पनि जानकारी राखिदिनुहोस् न।
0: हजुर हजुर, पहिलो पटक पाल्दाखेरि त मेरोमा त्यति साह्रो समस्या आएन। अब मैले समस्या भन्दाखेरि मह लगेर कहाँ बेच्ने, अन्त मलाई चाहिनु पर्ने जुन सर सामग्री मौरीमा लाग्ने, यसको लागि चाहिँ म सोझै म हर्टिकल्चर एग्रिकल्चर विभागसँग म सम्पर्क गर्छु। हजुर,
1: उहाँहरूले के कस्तो तपाईँहरूलाई सर सहायता प्रदान गर्नुभएको?
0: उहाँहरूले फिल्ड सर्वेको लागि कोही उहाँको स्टाफहरू पठाउनुहुन्छ, सर्वे गरेर मलाई के सर सामग्री खाँचो छ, जस्तै अब मेरोमा धेरै मह चाहिएको छ भने महलाई छुट्टै निकाल्ने त्यसको मेसिन, डुँड, अब मौरी बेसी हुँदैछ भने डुँडको उहाँहरूले सर सहायता मलाई दिँदै आउनु भएको छ।
1: तपाईँलाई विभागद्वारा अथवा कुनै संघ संस्थाले कुनै तालिमहरू पनि गराउनु भएको छ, या तपाईँले आफ्नै अनुभवले मौरी पालन गर्दै हुनुहुन्छ?
0: हजुर, यो मैले जब मौरी पालन शुरूआतमा, त्यसको बादमा मैले देउराली स्थित खादी अफिसबाट मैले विभागबाट तालिम प्राप्त गरेको थिएँ। मैले 15 दिनको मौरीको अब हामीले पाल्नुदेखि लिएर त्यसलाई काट्नु, कस्तो प्रकारले त्यसलाई हेरचाह गर्नु, त्यो विषयमा मैले तालिम प्राप्त गरेको थिएँ।
1: मतलब खादी विभाग यही सिक्किममै?
0: हजुर, देउराली।
1: र तपाईँले यो मौरी सम्बन्धी कहीँ बाहिर गएर है एक्सपोजर भिजिट भनिन्छ, यस्तोहरू पनि गर्नुभएको छ या छैन?
0: त्यो समय

0: समयकालमा आजभन्दा एक वर्ष अगाडि हामीले हिमाचल प्रदेश, अरुणाचल, सिलगढ़ीमा गएर हामीले त्यहाँ चाहिँ तपाईँको अब 2000 देखि 3000 4000 सम्म मौरी राखिएको थियो। त्यहाँ गएर हामीले गएर हेर्यौं।
1: आमदामी र मुनाफाको कुरा गर्दाखेरि है तपाईँको सालाना कस्तो छ? यसको आमदामी मुनाफा कति गर्नुहुन्छ सालाना, यस विषयमा पनि बताइदिनुहोस्।
0: हजुर, मेरो मोटामोटी 20 देखि 25 ढुडबाट म सालाना यसबाट म 70 देखि 80 हजार आर्जन गर्दछु।
1: र यसको बेचबिखान तपाईँले घरमा अथवा कुनै संघ संस्थासँग मिलेर गर्दैछु? खुल्ला अब कम्ती मात्रामा बेच्नु पर्दा प्रति लिटर के भावमा बेच्नुहुन्छ तपाईँ?
0: अहिले गाउँमा चलेको तपाईँको 13 देखि 1500 भित्रमा 1 लिटर हामी बेचबिखान गर्दैछौँ गाउँ ठाउँमा।
1: बजारमा हो भने अलिकति महँगै पर्छ।
0: हजुर हजुर,
1: कतिले त दवाईको रूपमा जति पनि दाम दिएर लाने पनि हुनुहुन्छ है।
0: हजुर,
1: र मह त अब धेरै प्रकारको जस्तै बाहिरको महहरू पनि आउँछ है, र यो बाहिर हाम्रो राज्यदेखि बाहिर आएको मह र तपाईँले उत्पादन गरेको महमा के कस्तो भिन्नता पाउनु भएको छ?
0: हजुर, अब हामीले गरेको उत्पादन गरेको महमा कुनै मिलावट हुँदैन। अब मिलावटलाई कसरी हामी जान्न सक्छौ भन्दाखेरि चाहिँ तपाईँले अब कुनै पनि जग्गाबाट सायदै मेरैबाट कहीँबाट मह लिनु हुँदैछ भने तपाईँले पहिलो पटक के गर्नु पर्यो भने त्यो महलाई एउटा पेपरमा लाएर तपाईँले भिजाउनुहोस्। जब कि त्यो पेपर तपाईँको भिज्दैन सुक्खै बस्छ भने त्यो थाहा पाइन्छ कि त्यो मह चाहिँ सही हजुर सक्कली हो। अन्त अर्को एउटा उपाय पनि छ कि तपाईँको यस्तो हातको यस्तो नारीमा तपाईँले एक थोपा मह चुहाएर त्यो मह अब हात तपाईँले तल गर्दाखेरि त्यो मह झरेर तल हत्केलासम्म आइपुग्दाखेरि हामी थाहा पाउँछौ त्यसमा पक्कै पनि केही न केहीको मिलावट छ। त्यो मह त्यही बस्छ भने त्यो मह सक्कली हो भने हामी थाहा पाउँ। अब मेरो महमा चाहिँ म त्यो प्रकारले पनि अब कतिजनालाई त्यो
1: हिसाबले हो भने तपाईँको काट्ने बेला हुँदैछ र तपाईँको हिसाबमा अब युगमा कति जस्तो उत्पादन होला?
0: एक डुडबाट मैले अगाडि पनि भनिहाले मैले 15 देखि 20 मैले यो अलिकति यो सिजनको फेरबदल हुँदाखेरि 10 देखि 15 लिटर एउटा डुडबाट
1: तपाईँको झन्डै लगभग 150 लिटर जस्तो तपाईँको उत्पादन हुन्छ।
0: हजुर हजुर,
1: मौरी त पालिन्छ। मौरी पाल्दाखेरि पनि अब कुनै पनि कामहरू गर्दाखेरि धेरै प्रकारको हामीले समस्या चुनौतीहरू झेल्नुपर्छ र मौरीमा पनि सायदै त्यस्तो केही चुनौतीहरू होला नै।
0: हजुर,
1: र तपाईँले अनुभव गरे अनुसार तपाईँले यो मौरी पालनमा भोग्नु भएको चुनौती अथवा केही समस्याहरू के कस्ता छन् यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई जानकारी राखिदिनुहोस् न।
0: हजुर, यसको समस्या र रोकथाम भन्दाखेरि चाहिँ समस्या के छ भन्दाखेरि जुन चाहिँ हामीले पहिलेदेखि पालिँदै आइने यो मादले डुडमा हामीले मौरी राखेर पाल्दाखेरि मौरी सहजै रूपमा बस्न सक्दैन, कारण उसको जुन चाहिँ डुडको भित्रको उसलाई चाहिनु पर्ने त्यो तापमान सही नहुँदा खेरि पनि अलिकति मौरी हामीसँग नरहने हामी देखा पर्न आउँछ। र अर्को कारण के हो भन्दाखेरि यो चाहिँ एकदमै महत्वपूर्ण कारण र यो एकदमै ज्ञानवर्धक कारण म तपाईँहरूलाई बताउन चाहन्छु। जुन कुरा ममाझ भएको थियो तर अहिले म यो कारणबाट केही सिख पाएर म यो कुरा भन्दैछु। त्यो चाहिँ हामीले जब मह काट्दाखेरि चाहिँ हामीले जुन त्यो बोरा सल्काएर जुन हामीले धुवा दिने गरिन्छ त्यो चाहिँ हामीले एकदमै कम्ती रूपमा जस्तै कि कम्ती कम्ती मन्द मन्द मात्रै हल्का जसमा कि त्यो अलिअलि गन्ध मात्रै जाओस् मौरीलाई। हजुर हजुर, पौराणिकमा जस्तै अब पहिलाको पालीमा चाहिँ के थियो भन्दा त्यो चाहिँ बोरै तपाईँको जलाएर चाहिँ लाउँदाखेरि चाहिँ मौरी डढेर चाहिँ त्यो उधौली लाग्यो भन्ने सायद सुन्नु भएको होला। उधौली अनिकाल लाग्यो, अब मौरी उधौली लाग्यो भने चाहिँ त्यो चाहिँ मह काडै नमिलेर अन्त अर्को कुरा दुर्गन्धदेखि एकदम मौरीलाई बचाउनु पर्ने हुन्छ। जस्तै कि हामी के गर्छौँ भने त्यो मह निकाल्दाखेरि घरमा चलाइएको छुरी, प्याज काटेको, लसुन यो सब चलाइएको छुरीले हामी मह छुँदाखेरि चाहिँ मौरी चाहिँ एकदमै बस्नु नसकेको हो। हाम्रो मेन मौरी नहुनुको कारण नै हाम्रो जुन काट्ने प्रणाली छ मह काट्ने प्रणाली त्यसमा अलिकति हामीले फेरबदल गर्यौं भने चाहिँ पक्कै पनि मह त्यसरी मौरी टाढा गएर त्यो हामीले त्यसलाई रोकथाम गर्नु नसक्ने होइन। तर यो प्रकारले हामी गर्यौं भने मौरीलाई हामीले पक्कै पनि बचाउन सक्छौ।
1: हजुर हजुर, र हजुरले अब भन्नुभयो है दुईटा सिजनमा हामी मह काटिन्छ भनेर, त्यस दुईटा सिजन मध्ये पनि कुन चाहिँ सिजनमा चाहिँ हामीले अधिक मात्रामा मौरीको मह प्राप्त गर्न सकिन्छ?
0: बाली लागेको सिजन जस्तै मकैको सिजन, मकैको धान चमेराको भन्दाखेरि तपाईँको जेठ असार साउन 3 महिना यता कार्तिक मंगसिर गर्दाखेरि तपाईँको सालमा असार साउन र कार्तिक र मंगसिर चाहिँ वृहत रूपमा हामी मह लिने गर्छौँ। त्यो टाइममा चाहिँ हाम्रोमा अब बाली जाली धेरै भएको हुन्छ र मौरीले त्योद्वारा मह उत्पादन गर्न सक्छ।
1: र हजुरले अब मह काट्नुहुन्छ, त्यो काट्ने तरिका चाहिँ तपाईँको कस्तो छ? अब पुरानै पद्धति खालकैले काट्नुहुन्छ त्यो बोराकै धुवा लगाएर कि अहिले नयाँ टेक्नोलोजी मसिनहरू लगाएर काट्ने तरिका कस्तो छ तपाईँको?
0: हजुर, यसमा चाहिँ अब हामीलाई विभागबाट यो स्मोक डिटेक्टर भनिन्छ, त्यसमा हामीले कम्ती मात्रामा कोइला हालेर जसमा कि

0: लाई हामीले डुँडको छेउमा लगेर पम्प गर्नुपर्छ। पम्प गरेर अन्त फेरि डुँडको वरिपरि हामीले एउटा त्यो हथौडी जस्तै मार्तल दिएको हुन्छ, त्यसले चाहिँ हामीले खालि त्यो साइन्टिफिक डुँडको वरिपरि साउन्ड दिनु पर्यो। त्यो चाहिँ के को लागि भन्दाखेरि चाहिँ एक साइडमा एकताल डङ्गे साउन्ड दियो, चारै साइडमा त्यो साउन्ड दिइसकेपछि त्यो माथि जति पनि भएको मौरी चाहिँ तल्लो भागमा गएर बस्ने गर्छ। त्यो साउन्ड चाहिँ एकदमै मौरीको लागि चाहिँ त्यो खतरा एउटा त्यो साउन्डले गर्छ। अन्त त्यसो गर्दाखेरि मौरी त्यहाँबाट तल्लोपट्टि सरेपछि हामीले एकदमै सहजै रूपमा हामीले कम्ती धुवा दिएर महलाई सहजै रूपमा हामी निकाल्न सक्छौँ।
1: हजुर, हजुरले अब यत्रो वृहत रूपमा है मौरीको पालन पोषण गर्दै आइरहनु भएको छ, तपाईँले अनुभव गरे अनुसार यो मौरी पालनमा कतिको आफूलाई फाइदाजनक लाग्छ? यो
0: हजुर, यो त अब खेती बाली यता गाई पालन भन्दाखेरि चाहिँ एकदमै लाभदायक हो, किनभने यसमा नोक्सान हामीले त्यति पाउँदैनौ। नोक्सान केमा पाउँछौ भने हामीले लाएको सिजनल जुन चाहिँ बाली छ त्यो हामीले कुन हिसाबले लाएको छ, हामीले जति बेसी खेती लाउनु सक्यो यसमा त्यति बेसी महको आमदामी छ। अब हामीले खेती नै लाउनु छोड्यौं, महलाई खाने कुरै भएन भने त हामीले आमदामी पनि लिनु सकेनौ। जस्तै प्रकारले हामी खेतीबारीलाई जति बढाउन सक्छौ त्यही अनुसारले हामीले यसको आमदामी गर्न सक्छौ। र मेरो सोचाइमा मेरो हेराइमा अहिलेसम्मको मेरो अनुभवमा चाहिँ अरू चिज भन्दाखेरि अरू व्यवसाय भन्दाखेरि मौरीबाट चाहिँ एकदम लाभदायकै छ र योबाट नोक्सान पनि छैन।
1: अब तपाईँको हिसाबले हो भने डबल एक प्रकारले अब आमदामी आफ्नो खेतीबालीको पनि फाइदा छ भने त्यही फूलको रस खाएर मौरीको महबाट पनि हामीले धेरै उत्पादन गर्न सकिन्छ। हजुरको हिसाबले अब तपाईँले अनुभव गरे अनुसार अहिलेको हिसाबमा अब मौरीको डुँड चाहिँ कस्तो हुन आवश्यक छ? सरकारी डुँड हुन आवश्यक छ यो जुन साइन्टिफिक तरिकाको या मादले डुँड कुन चाहिँ हुन आवश्यक लाग्छ?
0: पौराणिक डुँड देख्नुको लागि मादले डुँड एकदमै त्यो एक खालको मजाको देखिन्छ। अब घरको यसलाई सो एउटा त्यो घरको सजावट पनि राम्रो भएको हुन्छ, मादले डुँड पनि राम्रो हो। तर हामीले यसलाई आमदामी एउटा आमदामीको स्रोत बनाउनु हो या धेरै उत्पादन गर्नु हो भने चाहिँ मादले छोडेर जुन चाहिँ यो साइन्टिफिक डुँड छ, जुन चाहिँ विभागबाट हामीलाई प्राप्त भएको डुँड त्यही नै एकदमै उचित हुन्छ, किनभने त्यसमा चाहिँ हामीले मह धेरै उत्पादन गर्न सक्छौ। र यता मादले डुँडमा चाहिँ हामीले विभाजन गर्न सक्दैनौ कि मह कुन चाहिँ भागमा छ र बच्चा हामीले काट्दाखेरि सँगै काट्छौ अन्त फेरि मौरीलाई त्यो चाका लगाउनु धेरै टाइम लाग्छ। र यता हामीले विभागबाट दिएको डुँडबाट चाहिँ हामीले सहजै रूपमा निकाल्न सक्छौ।
1: हजुर हजुर, तपाईँले भन्नुभयो यो चाहिँ एकदम सरकारी डुँडलाई नै तपाईँले प्राथमिकता दिनुहुन्छ, यो चाहिँ सजिलो पनि र मौरी पनि नमर्ने भए भन्नुभयो। र यो व्यवसाय गर्दाखेरि विशेष गरी ध्यान दिनुपर्ने कुरा के हुन्छ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
0: हजुर, यसमा हामीले ध्यान गर्नुपर्ने कुराहरू, तपाईँले जब पनि मौरी राख्नुहुन्छ त्यसलाई तपाईँले अलिकति हाइटमै राख्ने, कमसे कम 3-4 फुट, अझै राम्रो तपाईँले 5 फुटको यो उचाइमा यसलाई राख्नुपर्छ, किनभने तल जुन चाहिँ कमिलाहरू भयो यो जति पनि जंगली जनावरहरूले यसलाई अलिकति अब सताउने गर्छ, त्यसको लागि अलिकति माथि राख्ने। तर यसको जुन चाहिँ त्यो फराकिलो भन्दाखेरि तपाईँको दुईटा हात फैलाउँदाखेरि जतिको फरक जग्गा पाइन्छ त्यतिको फरकमा चाहिँ यसलाई राख्नुपर्ने हुन्छ।
1: र मौरी पाल्दाखेरि कतिवटा जंगली जनावर भयो केही प्राणीहरूले पनि त यसलाई डिस्टर्ब गर्ने गर्दछ, तपाईँको हिसाबमा के कस्ता प्राणीहरूले यसलाई डिस्टर्ब गर्ने गर्दछ?
0: विशेष गरेर यसलाई यो अजगर भयो, यो मलसाप्रो भयो, कमिला, यसले चाहिँ विशेष गरेर यो मौरीलाई समस्या हुने गर्छ। अन्त भीर मौरीसँग पनि हाम्रो घरेलु मौरीलाई अलिकति जोगाउनु पर्ने हुन्छ, किनभने भीर मौरीको प्रजातिले पनि अलिकति यो घरेलु मौरीलाई सताउने हुन्छ। यसको रोकथामको लागि चाहिँ अब घरेलु एउटा उपाय, एकदम सहज उपाय के छ भने चाहिँ हामीले भर्खरै पारिएको त्यो जाँड जुन चाहिँ कलिलो जाँड हुन्छ त्यो छोक्रा छानेर जुन चाहिँ त्यो जाँड निकालिएलाई चाहिँ बाँसको चुङ्गे बनाएर, सानो मल बाँसको चुङ्गे बनाएर त्यसलाई 1-2 आँखाको चुङ्गे बनाएर सानो त्यसलाई बाटो खोलिदिएर त्यो चुङ्गा चाहिँ हामीले झुँडको छेउमा जताबाट मलसाप्रोहरू आउँदैछ त्यो लाइनमा हामीले त्यसलाई राखिदिएर चाहिँ के हुन्छ भने त्यसको दुर्गन्ध चाहिँ मौरीको लागि एकदमै लाभदायक हुन्छ, तर अरू प्राणीहरूको लागि यो मलसाप्रोको लागि चाहिँ त्यसको दुर्गन्धले चाहिँ गर्दाखेरि चाहिँ धेरै टाढाबाट नै त्यो गन्ध आयो भने चाहिँ उनीहरू त्यो महको डुँड छेउमा आउने गर्दैन र टाढैबाट भाग्ने गर्छ।
1: र यो चाहिँ अब भन्नुभयो तपाईँले यो अरिङ्गल बचाउनको लागि त्यस्तो उपाय गर्न सक्छ। र अघि तपाईँले भन्नुहुँदै थियो मौरी पनि 2-3 खालको हुन्छ, र कर्मी मौरी र एउटा भन्छ भाले मौरी, र यो छुट्याउन कसरी सकिन्छ?
0: यसमा चाहिँ कर्मी मौरी भनेको उसको काम भनेको खालि त्यो मह त्यो खुदो ल्याएर खालि डुँडसम्म सप्लाई गर्ने हो। जुन चाहिँ भाले मौरी भनेको उनीहरूको काम भनेको त्यो त्यतिकै बस्ने अब यसो रेखदेख गर्ने। अब मौरीको प्रणाली हेर्दाखेरि अब यसको पनि एक खालको विभाग हुँदो रहेछ, जस्तै कि क्वीन हेड भयो अब उसको लागि सिस्टर अफ क्वीन भन्छ, उसको रेखदेखको लागि फाल्टै मौरी हुन्छ, त्योबाट मुनि अब भनौँ अब हाम्रो यताको

0: भन्दाखेरि मन्त्री त्यहाँबाट कर्मीहरू उनीहरूको फाल्टै विभाग हुँदाखेरि कर्मी मौरीले आफ्नो जुन भूमिका छ म ल्याएर दिने भाले मौरीले बसेर खाने एनसिस्टरले यताको उताको रेखदेख गर्ने क्वीन भयो जुन चाहिँ राणा भयो ऊ चाहिँ बसेर सबैलाई त्यो समग्रमा राखेर एउटा काम अराउने मतलब त्यो खालको विभाग छ भन्ने हामीलाई याद भयो मौरीको पनि।
1: तपाईँ अब यो मौरी व्यवसाय गर्दै आइरहनु भएको रहेछ यस व्यवसायमा तपाईँ कतिको सन्तुष्टि भएको महसुस गर्नु भएको छ?
0: हजुर मैले भनौँ भने मैले एउटा सर्भिसै छोडेर म यो व्यवसायमा लागेको हो यसमा मैले के फाइदा पाएँ भन्दाखेरि चाहिँ मैले एक त मैले शुद्ध मह मैले उत्पादन गर्नु पाएँ मैले निकालेको महले धेरै जनालाई यो एउटा दबाईको रूपमा म दिनु पाउँदैछु र अझै मेरोमा प्लस के छ भन्दाखेरि मैले धेरै आमदामी पनि गर्नु पाएँ।
1: हजुर हजुर आउने दिनमा तपाईँले यो व्यवसाय बारे के कस्ता योजनाहरू तयार पार्नुभयो?
0: यसको लागि मैले रिजमा जग्गा लिने अब अहिले पनि मैले भनौँ भने 1.5 एकरको जग्गामा मैले मौरीलाई लगाएको छु अब भविष्यमा म यसलाई एकदमै वृहत रूपमा एउटा ठूलो जग्गा लिएर चाहिँ एउटा बी फार्मकै नै म योजनामा अहिले लागेको छु।
1: हजुर र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र हजुरले यति टाढोबाट आएर हाम्रा श्रोता मित्रहरूलाई मौरी पालन सम्बन्धी विभिन्न जानकारीहरू प्रस्तुत गरिदिनु भयो आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएको हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट पनि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: धन्यवाद
1: फेरि पनि कुनै दिन समय मिले यस्तै नयाँ नौला विषयहरू लिएर हजुर समक्ष हामी फेरि उपस्थित हुने नै छौँ र हजुरको व्यवसाय अझै बढ्दै जाओस् अझै फस्टाउँदै जाओस् भन्ने हामी तपाईँलाई शुभकामना पनि दिन चाहन्छौँ र जाँदा जाँदै हजुरले अहिलेका पढालेखा भाइ बहिनीहरूलाई अहिलेको गाउँ समाजलाई केही सुझाव सन्देश दिनुपर्दा के कस्तो सुझाव सन्देश दिनुहुन्छ यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न।
0: व्यवसाय भन्दाखेरि म जति पनि पढेर बस्नु भएको हाम्रो युवा युवतीहरू हुनुहुन्छ उहाँले के भन्न चाहन्छु भने मौरीकै व्यवसाय उहाँले नलिएर कुनै पनि एउटा व्यवसाय त्यतिकै खाली नबसेर जुनबाट आफूलाई आमदामी हुन्छ अलिकति घरमा मदत पुग्छ र आफूलाई पनि केही कुरा सिक्ने अवसर मिल्छ यस्तो व्यवसायहरूलाई चाहिँ आत्मसात गरेर यसलाई अङ्कमाल गरेर हामी सदैव यसलाई लिएर हिँड्यौं भने भोलिको दिनमा साँच्चै नै हाम्रो सुनौलो समाज सुनौलो राज्यको हामी एउटा परिकल्पना गर्न सक्छौ भन्ने मलाई लाग्दछ।
1: हजुर अति राम्रो सुझाव राखिदिनु भयो हजुरले भने जस्तै हामी पनि मौरी जस्तै सृजनशील र कमिला जस्तो लगनशील यदि भयौं भने हामीले अवश्य पनि धेरै प्रगतिहरू गर्नेछौ हाम्रो जीवन सही रूपमा अघि बढ्नेछ हामीले धेरै सफलता प्राप्त गर्नेछौ भन्ने हामी जानकारीहरू पाउँदछौ त्यसै कारण हामीले मौरी साथसाथै कमिलाबाट पनि धेरै ज्ञानहरू हामीले लिन सकिन्छ भन्ने कामनाका साथमा आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ र जाँदा जाँदै एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

यसै लोकगीतका साथसाथै आजको लागि ग्रामीण कार्यक्रममा समेटिएका जानकारी यति नै। फेरि अर्को प्रस्तुतिमा हामी यस्तै जानकारीहरू लिएर पुनः उपस्थित हुने नै छौं। तबसम्मलाई म कार्यक्रम संचालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता यतिन्जेल सुनिरहनु भएको थियो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब हामी आजको रात्री कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार कमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 कार्यक्रम सामयिक समीक्षा, यसैगरी 7:05 हजुरहरूकै फोन कलमा आधारित रहने रमाइलो कार्यक्रम हेलो श्रोता रहनेछ। 7:25 सुनाउनेछौ नेपाली समाचार, त्यसपछि हेलो श्रोताको रहल भाग रहनेछ 7:35। श्रोता यसैगरी 8:05 हामी सुनाउनेछौ छाया गांगुलीको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संसार रहेको छ भने 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार संध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। श्रोता यसैगरी रातिको 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम चर्चाका विषय रहेको छ भने रात्रिको 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसैगरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू पनि समाप्त हुनेछन्।
3: लाइफ बहुत हैपनिंग है, बहुत सी बातें याद रह जाती है और बहुत कुछ हम इग्नोर कर देते हैं, पर एक बात जो कभी इग्नोर नहीं करना, बस याद ही रखना है और वो है HIV।

0: दिन अनि समय आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर फेरि एकपटक सुन्नुहोस् 03592201171 अथवा 03592201171 सूचना पूरा भयो।
1: यार कोई ऐसी लाइफ इंश्योरेंस पॉलिसी बताओ जिसमें कम प्रीमियम हो, बोनस भी अच्छा मिले और भरोसे वाला भी हो।
2: PLI है ना?
3: सरकारी कर्मचारी के साथ साथ सभी प्रोफेशनल, ग्रेजुएट और डिप्लोमा होल्डर्स ले सकते हैं PLI पॉलिसी का फायदा और साथ में पोस्टल डिपार्टमेंट का भरोसा भी। अपने नजदीकी पोस्ट ऑफिस से आज ही संपर्क करें या लॉग इन करें indiapost.gov.in पर।
0: श्रोता, अब हामी श्रोतहरूलाई बिहानको हाम्रो प्रथम अधिवेशनका कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। भोलि बिहानको ठीक 6:30 हामी उपस्थित हुनेछौ मंगलध्वनिका साथमा। 6:35 कार्यक्रम भक्ति प्रभात, तत्पश्चात आकाशवाणीको दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दी समाचार सुनाउनेछौ। 6:55 अनि 7 बजे भने 7:05 सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडीज। त्यसपछि पूर्वोत्तर क्षेत्र कर्सेङ केन्द्रबाट नेपाली समाचार सुनाउनेछौ 7:25। 7:35 कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 समाचार प्रभात अन्तर्गत आकाशवाणीको दिल्ली केन्द्रबाट सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 100 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा।
4: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। केन्द्रीय सूक्ष्म, साना तथा मझौला उद्यम तथा श्रम एवं रोजगार राज्य मन्त्री शोभा करन्दलाजेले आज आफ्नो दुई दिने सिक्किम भ्रमण सम्पन्न गर्नुभयो। आज वहाँले गान्तोकको मनन केन्द्रमाथि अवस्थित आगामी पीएम एकता मल अथवा यूनिटी मलको प्रगतिको समीक्षा गर्नुभयो। यो 2023-24 केन्द्रीय बजेटमा घोषणा गरिएको पहल हो, जसको अनुमानित लागत 106 करोड़ रूपियाँ रहेको छ। यो परियोजनालाई एक जिल्ला एक उत्पादन, भौगोलिक संकेत, जीआई उत्पादनहरू, हस्तकला र हस्तशिल्प वस्तुहरू र देशभरका अन्य परम्परागत उत्पादनहरूलाई प्रवर्धन गर्न एक अद्वितीय मञ्चको रूपमा परिकल्पना गरिएको छ। राज्यमन्त्रीले बुलबुलेको स्मृतिवनमा राष्ट्रव्यापी पर्यावरण अभियान एक पेड मा के नाममा भाग लिँदै त्यहाँ बिरूवा रोप्नुभयो। वहाँले आज गान्तोकभरिका विभिन्न उद्यमी प्रतिष्ठानहरूको पनि भ्रमण गर्दै व्यवसाय मालिकहरू र उद्योग प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नुभयो। त्यो क्रममा सुश्री करन्दलाजेले उद्यमीहरूलाई व्यवहार्य परियोजना प्रस्तावहरू तयार गर्न र विभिन्न एमएसएमई समर्थन कार्यक्रमहरू अन्तर्गत विचारका लागि भारत सरकारलाई पेश गर्न प्रोत्साहित गर्नुभयो। केन्द्र पूर्वोत्तर क्षेत्रमा नवप्रवर्तन, उद्यम विकास र रोजगारी सिर्जनालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको राज्यमन्त्रीले सरोकारवालाहरूलाई आश्वासन दिनुभयो। वहाँले पद्मश्री पुरस्कार विजेता स्वर्गीय तुलाराम उप्रेतीका परिवारका सदस्यहरूलाई पनि भेट्नुभयो अनि समाजमा उनको स्थायी विरासत र योगदानलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रममा उनले राज्यभर निर्वाचन फर्मको वितरण प्रक्रिया 100% पूरा भएको बताउँदै यी फर्महरू बुझाउने अन्तिम मिति 28 जून भएको स्मरण गराए र समय सीमाभित्र फर्म बुझाउन असफल हुने मतदाताहरूलाई मतदाता नामावलीको मस्यौदामा समावेश नगरिने चेतावनी दिए।
5: हामी तपाईँलाई इन्फर्म गर्न चाहन्छु कि सबै बेलोले भन्नुभएको छ कि हामीले 100% फर्म डिस्ट्रिब्युसन गर्नुभयो। यदि तपाईँले अहिलेसम्म फर्म पाएको छैन र तपाईँले अगर केही इस्यू फेस गर्नुहुँदैछ, तपाईँ आफ्नो बिएलओसँग कन्ट्याक्ट गर्नुहोस्। यदि बिएलओले काम गरेको छैन र तपाईँलाई फर्म दिएको छैन, पुऱ्याएको छैन, त तपाईँ इआरओसँग र एआरओसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँ सोध्नु सक्नुहुन्छ कि मेरो बिएलओको नाम के हो, र नम्बर पाएपछि तपाईँ कल पनि गर्न सक्नुहुन्छ बिएलओलाई, र बिएलओलाई कल गरेर तपाईँ झट्टै तपाईँको फर्म बुझाइदिनुहोस्।
4: एकला लिम्बू अनुप छेत्री र मंजिल शर्माले 15 जूनदेखि आजसम्म भारतको संसद नयाँ दिल्लीको संविधान सदनमा आयोजित विकसित भारत राष्ट्रिय युवा संसद 2026मा सिक्किमको प्रतिनिधित्व गरे। नारी शक्ति वन्दन क्याटलाइजिङ इन्क्लुसिभिटी एण्ड विकसित भारत 2047 भन्ने विषयवस्तुमा केन्द्रित यस कार्यक्रमले देशभरका 28 राज्य र 8 केन्द्रशासित प्रदेशका 108 जना सहभागीहरूलाई एकै ठाउँमा ल्याएको थियो। कार्यक्रमले सार्थक संसदीय बहस, नीतिगत छलफल र रचनात्मक युवा सहभागिताका लागि एक मञ्च प्रदान गर्यो, जसले युवा प्रतिनिधिहरूलाई राष्ट्रिय महत्वका मुद्दाहरूमा छलफल गर्न सक्षम बनायो। नेपाली साहित्य परिषद सिक्किमले यस वर्षको प्रतिष्ठित भानु पुरस्कार वरिष्ठ साहित्यकार सुकरात सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ। परिषदको कार्यकारिणी समितिको बैठकले चयन समितिको सिफारिश अनुसार उक्त निर्णय गरेको हो। नेपाली भाषा साहित्य तथा संस्कृतिको संरक्षण संवर्धन र प्रवर्धनमा दीर्घकालीन योगदान पुर्याएका सुब्बा परिषदका पूर्व उपाध्यक्ष तथा भारतीय नेपाली राष्ट्रिय परिषदका पूर्व कोषाध्यक्ष हुन्। उनी सिक्किम अकादमीका दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन्। कथा बनेका व्यथाहरू र मेरो झ्यालबाट उनका चर्चित कृतिहरू हुन्। पुरस्कार 13 जुलाई 2026मा 212 भानु जयन्ती समारोहमा प्रदान गरिनेछ। कृषि तथा बागवानी विभागले एटीएमए केवीके सीएई पीएचटी र सीएयूसँगको समन्वयमा पाकिम जिल्लाको दुगा ब्लक अन्तर्गत पश्चिम पेन्दममा खेत बचाओ अभियान कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरे नुमवोङसुत गोङतोक गोमो ल्याङजुङसा लनसुत सेनङ ओ डेङ्का रोङमित लङ।

0: MSME unlo yobu sa lyangjung rongchakur thak soba karan lajenan rinjong sa sukimyet sa akurem nungchong vungmo srongkur thak nan manan kendra sa aplongka jengbambu lidong pm ekta molka akur madungmo jika pari nam dantokne cha nyethep sam un nyethep flisa budget gyo kacha tarokurul kom jeng thubu sa pedik katgum pedik are rem 1 district 1 product gi thamblong pong Akunan tok tubu dumdong, thamblong, liang mu pobar sa lungten thamblong pongrem nyeshong melyong bu platform sa pedikat gum. Liangjung kurthaknan bulbulesa smriti banka minor pobar sa vartolot zinglon peyuk pedik ekpit ma kinam kala akalia vungmo un pedik aresado sadamka kungkupla thang vungmo kurthaknan sarongong tuk pobar sa rungsar rungsar Chongto Pongkala Akur Madvungmo Un Chongpun Song De Pringpit Madlung Renyu Nan Chongpun Song Rem Sakto Bilung MSME Sa Rungsar Pedik Pong Sa Chogyu Rem Liang Gyakar Jungka Tat Nong Thubu Adon Bivungmo Pumjung Chugyom Un Chuklat Kong Surka Chong Yuk Tarvut Un Lo Yuk Mithuk Bishong Kirthak Nan Stakeholder Song Rem Tom Chuk Bithubu Nivungmo Kirthak Nan Padma Shri Tularam Uprati Sa Li Jachong Song Dep Chumvungmo Ren Uprati Nan Michok Ka Matnong Thubu Adot Achop Ka Chi Bivungmo Renjong Sa Gulun Domkyop Gendok Raj Yadap Nan Sarong Gongtuk Sa Gulun Domkyop Gendok Sa Gentoka Tujom Thovungmo Adetopika Renan Enumeration Form Chugusa Lobilat Peyukrem Lungchong Khutnong Thobotanka Ringchuk Thovungmo Ren Yadapnan Lavo Aresa Lat Bucho Nyethe Pukuka EF Chugu Tatgat Bu Sujok Pusuk Imyong Sungbungmo Unme Murel Tu Srehunan Enumeration Chugu Arirem Tachat Glotban Binbu Songsa Abyang Electoral Rule Ka Mutum Moyong Sungbungmo Along Renan Sungthoba
1: हामी तपाईलाई इन्फर्म गर्न चाहन्छु कि सबै बिलोले भन्नु भएको छ कि हामीले 100% फर्म डिस्ट्रिब्युसन गर्नुभयो यदि तपाईले अहिले सम्म फर्म पाएको छैन र तपाईले अगर केही इश्यू फेस गर्नु हुँदैछ तपाई आफ्नो बिलो सँग कन्ट्याक्ट गर्नुस् यदि बिलोले काम गरेको छैन र तपाईलाई फर्म दिएको छैन पुराको छैन त तपाई ईआरओ सँग र एआरओ सँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाई सोध्न सक्नुहुन्छ कि मेरो बिलोको नाम के हो र नम्बर पाएपछि तपाई कल पनि गर्न

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो। हजुरहरूकै फोन कलमा आधारित रहने रमाइलो कार्यक्रम हेलो श्रोताको रहल भाग हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ छाया गांगुलीको आवाजमा रहेको केही गीत गजल।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो छाया गांगुलीको आवाजमा रहेको केही गीत गजल। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुनाउनेछौ कार्यक्रम सुर संसार अन्तर्गत शिवकुमार शर्माद्वारा रचना सुर संसार।

मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजी सकेको छ र यो समय हो हाम्रो हजुरलाई विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाउने। त आउनुहोस् यस हिन्दी फिल्मी गीतहरूको कार्यक्रम सुनिरहनुभएका सबै सबै संगीत प्रेमी श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको पहिलो कोसेली हजुरलाई सुनाउन गइरहेछु। फिल्म ककटेलबाट गायक कलाकार नीरज श्रीधर अनि कविता सेठको युगल आवाजमा। श्रोता, जीवनको यात्रामा साथ दिने मित्र र प्रियजनलाई समर्पित यो सुन्दर गीत अब तपाईका लागि सुनौ, तुम ही हो बन्दुक।

श्रोतायो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौ निरोग बनौ। यस योग विषयमाथि अधिक जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 सम्पर्क गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः सुन्नुहोला। आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171 अथवा 03592201171। सूचना पूरा भयो। श्रोता यदि तपाईँको रेडियो सेट अन्छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं। श्रोता माया प्रतीक्षा र समर्पणको सुन्दर भाव बोकेको यो गीतले लाखौं श्रोताको मन जितेको छ। सुनौ गेरुवा अरिजित सिंह अनि अन्तरा मित्रको सुमधुर स्वरमा भने फिल्म रहेको छ दिलवाले बाट।

श्रोता, अब कुरा गरौं आशिक बनाया अपने चलचित्रको प्रेम मित्रता चाहना र विश्वासघातको कथामा आधारित यो चलचित्रले दुई साथी र एउटी युवतीको जीवनमा आउने भावनात्मक उतार चढ़ावलाई प्रस्तुत गर्छ। सम्बन्धहरू जति गहिरिँदै जान्छन् कथा त्यति नै रोचक र रहस्यमय बन्दै जान्छ। चलचित्रको कथाभन्दा पनि यसको संगीतले दर्शक र श्रोताको मनमा विशेष स्थान बनाउन सफल भयो। यही चलचित्रको सबैभन्दा चर्चित गीत हिमेश रेशमियाको अविस्मरणीय संगीत र स्वरलाई नयाँ पुस्ताको आवाजमा नेहा काकरले साथ दिएको आशिक बनाए अपने। अब तपाईंका लागि प्रेमको अनुभूति बोकेको यो गीत सुनौ र संगीतको यात्रामा केही बेर हराऊ।

श्रोता यदि तपाईको रेडियो सेट अञ्छवने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हजुरहरुकै विभिन्न हिन्दी फिल्मका गीतहरु कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म तेरे नामबाट गायक कलाकार उदित नारायण अनि अलका याग्निकको युगल आवाजमा प्रेममा समर्पण कति गहिरो हुन सक्छ भन्ने अनुभूति दिलाउने चलचित्र हो तेरे नाम। यस चलचित्रको शीर्षक गीतले प्रेम पीड़ा र जीवनभरको प्रतीक्षाको भावनालाई अत्यन्त मार्मिक ढंगले व्यक्त गरेको छ। अब सुन्नुहोस् उदित नारायण र अलका याग्निकको स्वरमा सजिएको सदाबहार गीत तेरे नाम, मनका भावना र सम्झनाहरूलाई स्पर्श गर्ने यो गीत अब तपाईका लागि।

श्रोता पुराना हिन्दी चलचित्रका गीतहरूमा प्रेम मिठास र संगीतको अनुपम संगम पाइन्छ। यस्तै एक लोकप्रिय चलचित्र हो हसीना मान जाएगी, जसका गीतहरू आज पनि श्रोताहरूको मनमा उत्तिकै ताजा छन्। अब यही चलचित्रबाट स्वर सम्राट मोहम्मद रफी र स्वर कोकिला लता मंगेशकरको सुमधुर युगल स्वरमा सजिएको मनमोहक गीत बेखुदी में सनम सुनोस। प्रेम र मधुरताले भरिएको यो सदाबहार गीत अब तपाईका लागि कार्यक्रमको अन्तिम प्रस्तुति श्रोता स्वीकार्नुहोला।

हस्तश्रोता, समय रात्रिको 10:30 भइसकेको छ। यसै कार्यक्रमका साथमा हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुनेछौं भने बाचाका साथ अहिलेलाई भने आफू लगायत सम्पूर्ण आकाशवाणी टीम बिदा चाहन्छौ। बिदा दिनुहोस्। नमस्ते, शुभरात्री, जय हिन्द।